0: पहिलो र दोस्रो अधिवेशनको असार 26 कुल 39 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 5-5 दिन मात्र संसदमा उपस्थित भएका छन्।
1: आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा मंगलबार जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाइएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो।
0: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि विभिन्न 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनमा बजेट कार्यान्वयन प्रभावकारी पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ।
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनु भएको छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले 35 दिने सार्वजनिक सूचना निकालेको छ।
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा पुनः किताकाट रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किताकाट रोकिएको हो।
0: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान चाहनेका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन मागेको हो।
1: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1 लाखदेखि 10 लाख रूपियाँसम्मको चिट्ठा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा 2 जनाले जनै 10 लाख रूपियाँको उपहार पाउनेछन्।
0: अब शेयर बजार मंगलबार दिनभर उतार चढ़ाव मा देखिएको शेयर बजार अन्तिम समयको सुधारपछि सामान्य अंकले मात्रै बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन बजार 7.25 अंक 0.26% बढ़ेर 2,726.49 अंकमा कायम भएको छ। 2,719.39 अंकबाट खुलेको बजार कारोबार सकिनु 8 मिनट अघि 2,718.46 अंकमा थियो। अन्तिम 8 मिनटमा बजार 8 अंकले बढ़ेको हो।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्।
4: अब खेल खबर। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लीग टूमा एक अर्को हार बेहोरेको छ। मंगलबार नेदरल्याण्डसको उटरेस्टमा नामिबियाले नेपाललाई 8 विकेटको पराजय चढ़ायो। यता दक्षिण एसियाली फुटबल महासंघले अन्यल र अनिश्चितता बीच मंगलबार साफ च्याम्पियनशीप 2026 मिति र आयोजना हुने स्थान घोषणा गरेको छ। अपेक्षा अनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ। आयोजनाको समय 6 नोभेम्बर 4 देखि 17 यो साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ र सन् 2018 यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ।
3: अब विचार विश्लेषणको पालो। जेनजी र बीपी दुई पुस्ता बीचको वैचारिक कनेक्ट शीर्षकमा डिला संग्रौलाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ। बीपीको तस्विरमा माल्यार्पण गर्ने तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कंग्रेस र समग्र पुराना दलसँग टाढिएको हो। जेनजीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई बीपीका अनुयायी दावी गर्नेहरूको ढोंग मन नपरेको हो। नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार नीति र सिद्धान्त छाडेर गएका छन्। जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ। तर बीपी कंग्रेससँग जोडिएकाले निलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ। तर बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ।
4: कहिले बिर्सन नसकिने राजनेता बीपी कोइराला शीर्षकको विचार प्राध्यापक डाक्टर यज्ञ प्रसाद अधिकारीले लेख्नु भएको हिमालय टाइम्सले छापेको छ। कुनै पनि राजनैतिक दल निर्जीव यन्त्र बन्न सक्दैन। नेता र कार्यकर्ता बीचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन्। त्यसमा नेता र कार्यकर्ताको हाँसो आँसु र वेदना सन्निहित रहेको हुन्छ। आफ्ना नीति र कार्यक्रम लागू गर्न जुन अनुमोदित सत्ता पनि चाहिन्छ, तर सत्ता राजनैतिक दलको साध्य होइन, साधना मात्र हो। बीपी कोइरालाले सत्तालाई कहिले साध्य सम्झनु भएन।
3: प्रस्तावित कम्पनी विधेयक 2083-4 कम्पनी सिद्धान्त विपरीतका दफा शीर्षकमा आर्थिक अभियान दैनिकमा ज्योति दाहालको विचार छापिएको छ। एउटा ठूलो कम्पनीमा सयौं हजारौं जना कर्मचारी हुन्छन्। अब एउटा सामान्य अकाउन्टेन्ट, ड्राइभर र कार्यालय सहयोगीको पारिश्रमिक कति तोक्ने, कसको कति भत्ता बढ़ाउने र बजारको मूल्य वृद्धि अनुसार कसको तलब कति थप्ने भन्ने कुरा वर्षमा एकपटक बस्ने साधारण सभामा एजेण्डा बनाएर बहस गर्ने विषय होइन। साधारण सभाले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयले त्यसलाई अभिलेख मात्र गर्ने हो। सञ्चालक बन्नका लागि साधारण सभा हुनु अघिल्लो आर्थिक वर्षमा कायम चुक्ता पुँजीको निश्चित प्रतिशत शेयर हुनुपर्ने व्यवस्था गर्नु आवश्यक छ। विधेयकमा हित विपरीत काम कार्यवाही गरेमा भनिएको छ, तर हित विपरीत भनेको के हो यसको कुनै स्पष्ट व्याख्या वा सीमा तोकिएको छैन। कानूनको भाषा सधैँ प्राविधिक, स्पष्ट र बाध्यकारी हुनुपर्छ। नियमनकारी निकायको प्रशासनिक नेतृत्व व्यावसायिक र प्राविधिक नभएसम्म नयाँ ऐन ल्याए पनि मुलुकको कर्पोरेट क्षेत्रले सही दिशा पाउन सक्ने छैन।
4: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम खुसीको कनेक्सन।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 06055625025।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806517350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806517350।
3: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: अनि तायो कागज के मेछि वा
4: अ झिल्काई
3: के पर्सनल नम्बर ब्लक लै वदि
4: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
3: अनि बैंगरी
4: बैंगरी
3: अ
4: चढ चाहिँ तलि लल्पर्दि
3: चम लल्पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदिर ब्लक तयै विषय आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
7: फूलको आँखामा फूलै संसार
8: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
9: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
8: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844654936 9065041437
9: व्यास 3 प्रशासन चोक दमौली

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
2: 9850643234।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

पुँजीवाद हाबीपछि के भयो त भन्दा हाम्रा पञ्चायतकालदेखि चल्दै आएका चाहिँ जुन उद्योग धन्दाहरू हुन् ती पनि के भयो त नचलेर होइन त्यसलाई पनि झन् बेचेर कौडीको भाउमा बेचेर सबै सामानहरू चाहिँ नि तपाईँको इन्डियाको सीमाबाट र यता चाहिँ खासाबाट ल्याएर नेपालमा चलाउने भयो नेपाली युवाहरूलाई सब बेरोजगार

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज पिपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सभापति हरिशरण पण्डितज्यू हाम्रो अतिथि हुनुहुन्छ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद।
0: अनि के छ सर खबर?
1: हो, राम्रै छ। देश चलिरहेको छ, समसामयिक राजनीति हेरिराखिएको छ। वर्तमान नेपाली काङ्ग्रेसको राजनीति र सङ्गठन पनि हामीले हेरिराखेका छौँ र यता बिपी विचार समाजको पनि कार्यक्रम छ। बिपीको 44 स्मृति दिवस अहिले आइरहेको हुनाले हामी खास गरिकन अहिले बिपी स्मृति दिवस मनाउने सन्दर्भमा नै केन्द्रमा पनि जिल्लातिर पनि यही अभियानमा छौँ।
0: बिपी विचार राष्ट्रिय समाजको स्थापना किन आवश्यक भयो र यसको मूल उद्देश्य चाहिँ के हो?
1: बिपी विचार राष्ट्रिय समाजको स्थापना जो 2067 सालमा भयो र यस अगाडि नेपालमा 10 वर्ष जनयुद्ध भयो र 12 बुँदे दिल्ली सम्झौता पछि नेपालमा सिज फायर भयो, चुनावहरू भए, 64 चुनाव भयो, बिचमा संविधान सभाका चुनावहरू भए, त्यस बिचका धेरै क्रियाकलाप हेरियो र नेपाली काङ्ग्रेस र यो माओवादीको बिचमा जसरी त्यो सम्झौता सकिएपछि नेपाली काङ्ग्रेसले आफ्नो पहिचान बोकेर एउटा दलीय रूपमा अगाडि बढ्नु पर्थ्यो, त्यसरी चाहिँ तत्कालीन नेतृत्व गिरिजाप्रसाद कोइरालाको नेतृत्व अब यो बिपीको विचारलाई लिएर राम्रोसँग अगाडि बढ्न सकेन र त्यसमा अलि माओवादी हाबी भयो र पहिलो चुनावमा पनि देखियो झन्डै 2/3 माओवादीले ल्याएको थियो। गिरिजाबाबु एउटा कार्यक्रममा पनि बोल्न पनि निस्किनु भएन र कुनै पनि कार्य गर्न नसक्दा नेपाली काङ्ग्रेस निकै तल पुगेको थियो त्यतिखेर पनि। त्यसैले विचार नै छाडेर धेरै नै काङ्ग्रेससँग भन्दा कम्युनिस्ट र प्रचण्डहरूसँग टाँसिँदै गएको, जुन कुरा अहिले प्रचण्ड आफैले पनि भन्छन् मलाई गिरिजाबाबुले यस्तो यस्तो भन्नुभएको थियो भनेर, यी कुरा चाहिँ सत्य हुन् र यही देखिएपछि गिरिजाबाबुलाई अलिकति करेक्सन गर्नुपर्छ र बिपीको नीतिमा नेपाली काङ्ग्रेसलाई ल्याउनु पर्छ भनेर चाहिँ सम्झाउँदाखेरि पनि गिरिजाबाबु चाहिँ अलिकति सम्झिन तयार नभइसकेपछि यो काङ्ग्रेसलाई बिपीले दिएको ट्र्याकमा नै अगाडि बढाउनको लागि काङ्ग्रेसलाई दबाब दिने उद्देश्यले नै बिपी विचार समाज स्थापना भएको हो।
0: बिपी विचार समाज स्थापना हुनुको कारण बिपीको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद काङ्ग्रेसले छोड्दै गयो।

0: भनेर, अनि यो विपि विचार राष्ट्रिय समाजको चाहिँ स्थापना भएको
1: हो। त्यो विचारमा पनि केही कमी कमजोरी भयो, अलिकति काङ्ग्रेसमा पदलोलुपता पनि देखियो, आफन्तवाद पदलोलुप होइन, त्यो त आफ्नो ठाउँमा छँदैछ। अब यो राष्ट्रियता प्रजातन्त्र र समाजवाद हो भने अर्कोतिरको एउटा लाइन के हो भने कङ्ग्रेसको एउटा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र, कानुनी राज्य, मानव अधिकार र सार्वभौम सत्ता जनतामा। र नेपाली कङ्ग्रेसको सिद्धान्त के हो भने राज संस्था समाप्त गर्ने होइन। र पछिल्ला काङ्ग्रेस भनौँ या चाहिँ नि गिरिजाप्रसादको नेतृत्व कस्तो भयो भने राज संस्था समाप्तिको बाटोतिर लाग्यो। र त्यसकारण त्यो त्यो विचार पनि के हो त भन्दा नेपाली कङ्ग्रेसको विचार र बिपी कोइरालाको विचार अनुसारको होइन। बिपीले जुन राष्ट्रिय मेलमिलापको नीति लिएर आउँदाखेरि बिपीले चाहिँ राजा नरहे देश रहँदैन भनेका छन्, प्रजातन्त्र नरहे राजतन्त्र रहँदैन, राजा नरहे देश बाँच्दैन, त्यसकारण हामीले राज संस्था फाल्ने उद्यम गर्नु हुँदैन भन्ने बिपीको बाणी छ। हामीले त्यसलाई फलो गरेका हौँ। हाम्रो त एउटा आँखो राज संस्था हो भने अर्को आँखो प्रजातन्त्र हो। हामीले चाहेको राजासहितको प्रजातन्त्र थियो, त्यसका लागि हामीले 36 सालको आन्दोलनदेखि बिपीले हामीलाई त्यो भनेर अगाडि बढाएका हौँ। तर बिपी गइसकेपछि र गिरिजाबाबुको नेतृत्व आएपछि जुन फेरि माओवादीको 10 वर्ष जनयुद्ध पश्चात बिपी जुन चाहिँ त्यो सिद्धान्त छोडेरै टोटल गणतन्त्र भन्दै हिँड्न थाल्यो काङ्ग्रेस, त्यसपछि चाहिँ यो संस्था खोल्न परेको अवस्था हो।
0: अहिले यो संस्थामा को को हुनुहुन्छ र यो संस्थाको स्थापना हुँदाखेरि को को रहनु भएको थियो?
1: यसको संस्थापक अध्यक्ष चाहिँ केबी गुरुङ हुनुहुन्छ, जो नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री पनि हुनुभएका काङ्ग्रेस नेता हो। र त्यसपछि काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहसभापति र विनय ध्वज महामन्त्री लगायत यही लेभलका काङ्ग्रेसका उच्च व्यक्तित्वहरू नै रहेर यो बिपी विचार समाज।
0: बिपी कोइरालाको 44औं स्मृति दिवस आउँदैछ साउन 6 गते, यो केन्द्रमा कस्ता कार्यक्रमहरू छन्, त्यसै गरी प्रदेश र जिल्लामा कस्ता कस्ता कार्यक्रमहरू राखेर यो स्मृति दिवस चाहिँ मनाइँदैछ?
1: अहिले हामीले सामान्यतया त्यति धेरै तडक भडक नगरिकन एउटा विचार गोष्ठीको रूपमा केन्द्रमा पनि एउटा एबिपीको विचार नीति सिद्धान्त सम्बन्धित एउटा विचार गोष्ठी र अग्रज सम्मान गर्ने कार्यक्रम छ केन्द्रमा पनि, जिल्लामा पनि मैले सूचना पाएअनुसार तनहुँ जिल्लाले पनि यो वर्तमान राजनीति र बिपीको विचार विषय चाहिँ एउटा गोष्ठी नै राखेको मैले बुझेको छु। यसरी नै विभिन्न जिल्लामा बिपी विचार समाजले देशका विभिन्न जिल्लामा प्रदेशमा यस्ता कार्यक्रमहरू गरेर मनाउने परम्परा छ हाम्रो। पहिला सुरुदेखि नै बिपीको चाहिँ नै यो बिपी स्मृति दिवस, बिपी जयन्ती 24 गते र बिपीको राष्ट्रिय मेलमिलाप नीति लिएर आएको चाहिँ दिन जो 16 गते हो, ती तिनवटा दिन चाहिँ हामीले एउटा दिवसको रूपमा नै मनाउने गर्छौँ।
0: आजको राजनीतिक परिवेशमा बिपी कोइरालाका विचार कतिको सान्दर्भिक छन्?
1: पूर्णतया सान्दर्भिक देखियो झन् अहिले, अहिले आएर त कस्तो देखियो भने बिपीको विचारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि पुरा बिपीको विचार बोकेरै हिँडेको छ। किनभने अब संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र राजा नभई त भएन भनेर अहिले हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि हिँडिरहेको देखाएको छौँ। चाहे अन्य आन्दोलनहरू हुन्, तिनीहरूमा धेरै नेपाली जनता, महिला, किसान र जो वास्तविक नेपाली जनता हुन्, सीमा क्षेत्रका नेपाली जनताहरू, उनीहरू सबै चाहिँ राज संस्था नहुँदा देश बिग्रियो, देशै नअड्ने हो कि नबस्ने हो कि भन्नेमा एउटा चिन्तित देखिएका छन्। भनेदेखि अहिले वास्तवमा भन्ने हो भनेदेखि यो गणतन्त्रको जुन दोस्रो संविधान सभापछि राजालाई हुन त अलिकति बेमानी गरेरै निकालिएको छ होइन, सम्झौता एकातिर गर्ने, लागु अर्कातिर गर्ने गरेर जुन राजा ज्ञानेन्द्रलाई पनि एउटा धोका दिएकै हो, त्यसरी निस्केका राजाले पनि अहिले के भनिबक्सा छ भनेदेखि मैले के गर्नु पर्यो, के त्याग्न पर्यो भन्ने कुरा छ। र उहाँ पनि संवैधानिक राजा अथवा सेरोमेनियलै राजा हुनुपर्ने हो कि, म जुनसुकै कुराहरू पनि जनताले भनेको कुरा मान्न तयार छु। बिपीले पनि यही भनेका थिए संवैधानिक राजा, अहिले राजा स्वयंले पनि संवैधानिक राजा भन्न थालेको अवस्था छ। त्यसैले अब नेपाली काङ्ग्रेसभित्र एउटा गणतान्त्रिक धार, गिरिजाबाबुले भने चाहिँ एउटा गणतान्त्रिक धार छ भने अर्को चाहिँ यो संवैधानिक राज संस्था चाहिन्छ र प्रजातन्त्र चाहिन्छ भन्ने धार छ। त्यस कारण काङ्ग्रेसमा पनि वैचारिक रूपमा स्पष्ट रूपमा चाहिँ दुई भाग छ।
0: भनेपछि बिपी विचार समाजले उठाएका जुन मुद्दाहरू छन् र यो पछिल्लो चाहिँ अवस्थामा काङ्ग्रेसका दुई धारमध्ये एउटा धारले उठाएका मुद्दाहरू एउटै हुन्,
1: होइन? अहिले देखिएको धारलाई चाहिँ तपाईँले एउटा गगन थापाको धार र अर्को चाहिँ
0: पूर्णबहादुर
1: कार्यवाहक पूर्व कार्यवाहक सभापति भन्नु पर्यो पूर्णबहादुरका धार, यसो हेर्दा चाहिँ यो अहिले दुइटै धार हामीले त अस्वीकारै गरेको धार हो। किनभने यो दुइटै धार चाहिँ अझै पार्टीलाई मिलाएर बिपीको विचारमा हिँडाउन भन्दा सत्ता शक्ति पावर पैसा यसकै वरिपरि घुमिरहेका हुन् यी दुवै थर। त्यस कारण यिनीहरूले विभिन्न स्वार्थको कारणले अहिले पदका कारणले पैसाका कारणले यो भएको झगडा हो। अझै पनि हामीले यो दुइटैलाई राम्रा छन् यिनीहरूले बिपीको विचार बोकेका छन् भनेर त हामीले दुवै संस्थाले भन्न सकिँदैन। तर दुवै संस्थाभित्र केही व्यक्तिहरू गल्ती भयो, यो चाहिँ मूल ट्र्याक समात्न सकिएन है भनेर चिन्ता गर्ने मान्छे यो गगन समूहमा पनि छन् र यो चाहिँ नै खड्का समूहमा पनि छन्। र बिपी विचार समाज त अलिकति तँभन्दा केही अगाडिदेखि नै अलिकति फरक भएर बसेको अवस्था हो भने अर्को एउटा चाहिँ नेपाली काङ्ग्रेस बिपी भन्नेले पनि फेरि छुट्टै संस्था खोलेर उसले पनि संवैधानिक राज संस्था सहितको
0: प्रजातन्त्र
1: हुनुपर्छ भनेर यतापट्टि बसिराखेको छ। भनेपछि अहिले काङ्ग्रेसमा त चार चिरा छ के, दुई चिरा मात्रै होइन।
0: बिपी विचार राष्ट्रिय समाजले यो युवाहरूलाई बिपीको विचार सम्म पुर्याउन कस्ता कार्यक्रमहरू ल्याएको छ?
1: होइन, यो बिपी विचार समाजले अहिले हामीले त पुस्तकहरू निष्कासन गर्ने होइन, प्रति वर्ष बिपी विचार राष्ट्रिय समाजले चाहिँ बिपीका विचार सिद्धान्तहरू भएका यो प्रजातन्त्रको लागि लड्ने योद्धाहरूको कहानीहरू रहेका यस्ता पुस्तकहरू निकालेर हामीले वितरण गरिराखेका छौँ
0: युवा पुस्ताहरूमा
1: होइन। हाम्रो वास्तविक उद्देश्य यो हो भन्ने कुरा हामीले दिइरहेका छौँ। अब अहिले यो बिस्तारै अगाडि नै बढ्नको लागि त यो ठ्याक्कै यो पार्टी खोलेको होइन, होइन, यो चाहिँ नेपाली काङ्ग्रेस भित्रै रहेको काङ्ग्रेसमा वैचारिक आन्दोलनै गरिरहेको एउटा काङ्ग्रेसभित्रकै एउटा संस्था हो एक किसिमले भन्दा, यो आफैमा पार्टी होइन। त्यसैले अब यसलाई आर्थिक रूपमा पनि विभिन्न ठाउँमा पुग्न अलिकति गाह्रो हुँदो रहेछ र हाम्रो संस्थालाई फेरि कसैले पनि दिएको कुनै आर्थिक रकम दिएको पनि छैन। कस्ता कस्ता संस्थाहरूलाई चाहिँ दिन्छन्, ठुल्ठुलो रकमहरू फालेका छन्। हामीले कतिपय ठाउँमा अब अलिकति निवेदन हाल्दाखेरि पनि विभिन्न कारणले विभिन्न सोधपुछ गरेर चाहिँ त्यसलाई एकछिन राखेर पनि पछि हामी सल्लाह गरेर दिन्छौँ भनेर पनि नदिएको अवस्था छ भने हामीले अब जहाँ पै त्यहीँ पनि हात थाप्ने काम पनि हामीले गरेका छैनौँ। त्यसैले गर्दा अब हामीले यो सङ्गठन गर्दा यो कार्यक्रमहरू गर्दाखेरि पनि वास्तवमा गोजीकै रकमबाट चाहिँ हामीले गर्दै आएका छौँ। वैचारिक काम हो, हामीले विचारको लागि नै गरिराखेको अवस्था हो। त्यसले गर्दा जान सकिएको छैन। अब कङ्ग्रेसले गरेका गल्तीहरू र अरूले गरेका गल्तीहरूलाई चाहिँ हामीले देखाइदिने काम चाहिँ गरेका छौँ।
0: पछिल्लो समयको परिवर्तित राजनीतिक अवस्थालाई समाजले कसरी मूल्याङ्कन गर्छ?
1: तपाईँले पछिल्लो भन्नाले अब अहिलेको सरकार गठन जुन चाहिँ 84 हुने चुनाव 82 आयो होइन, दुई वर्ष अगाडि आयो। त्यो घटनाक्रम जुन जेन्जी आन्दोलन होइन, जेन्जी आन्दोलन भयो, यो सब जग जाहेर छ, सबैले देखियो। जेन्जी आन्दोलन हुनका कारणहरू पहिला त कारणहरू पनि खोज्नुपर्छ। कारण स्पष्ट थियो कि साँच्चै भने दुई तिहाई बहुमतको सरकार थियो, काङ्ग्रेस र एमालेको सरकार थियो, केपी ओली प्रधानमन्त्री हुँदै हुनुहुन्थ्यो। त्यो सरकार अहिलेसम्म चलिरहेको भए यतिखेर चाहिँ शेरबहादेवा प्रधानमन्त्री भइरहेको अवस्था हुन्थ्यो। तर जनताले के बुझेनन् भने चाहे केपी ओली रहिराखुन् चाहे शेरबहादेवा रहिराखुन् राष्ट्रको लागि तात्विक परिवर्तन केही पनि आउँदैन। मिलिजुली खानी भन्दा केही पनि फरक आउँदैन। यो गोलमेज बैठक जस्तो यो चाहिँ त्यस्तो त छ नि, एउटा चाहिँ कुर्सी उखेल जस्तो त्यो मात्रै देखियो प्रचण्ड फेरि पछि पछि कसरी यिनीहरूलाई झगडा पारौँ र म जाऊँ भनेर योभन्दा एक तिनजना नेताको कुनै पनि तात्विक परिवर्तन गरेर देखिएन र यो लामो समय यसरी चलेपछि जनता चाहिँ दिक्क भएको अवस्थाले गर्दा युवाहरूमा चाहिँ यो भयो. अब जाने बेलामा सत्तामा जाँदा हामी संविधान पनि परिवर्तन गर्छौँ केही यो गर्छौँ भन्ने नारा थियो तर गइसकेर केही महिना चलिरहँदा पनि उहाँहरूले कुनै पनि यो कुराहरू गर्दैन खालि कार्यकाल बिताउने र सम्पत्ति कमाउने भन्दा त्यहाँ कुनै पनि नदेखेपछि युवाहरू उठ्नु पनि स्वाभाविक थियो यो राज्यमा. त्यस कारण त्यो आन्दोलनले यो घटना घट्यो यो 82 होइन 82 चुनाव भयो जनताले अब झन्डै दुई तिहाईले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले जिताएका छन् होइन बालेन शाहको सरकार छ यो सरकारलाई चाहिँ 5 वर्ष यिनीहरूले काम गर्न दिनुपर्छ हामीहरूको चाहिँ भनाइ थियो. किन भन्दाखेरि 46 सालदेखि यता 5 वर्ष कसैले पनि टिकाएको अवस्था छैन 5 वर्ष शासन कसैले गरेन आफ्नो सत्ताको लागि नै बिचबिचमा झगडा गर्दै दुईचोटि काङ्ग्रेसले बहुमत ल्याएर पनि आफैले सरकार गिराएको छ र मिलिटरी सरकार सबैले गिराएको
0: सरकार बनाउनेतिर लाग्ने एक थरी सरकार गिराउनेतिर
1: लाग्ने खालि सत्ताको र भत्ताको लागि राजनीति भयो जनताको लागि राजनीति भएन. 46 देखि आजसम्म पनि हामीले त्यो चाहिँ राम्रोसँग देखेनौँ. अब यो सरकार बनेको छ 5 वर्षको लागि स्पष्ट बहुमत छ र यसमा पनि अहिले त्यो तत्त्वले खुराफात गरिरहेको छ अहिले पनि फुटाउनलाई 5 वर्ष टिक्न नदिनलाई चाहिँ यो गरेको छ. अब 5 वर्ष नटिकन यो यो सरकार ढल्यो भने चाहिँ जनताले सिधै राजा खोज्छन् या सेना खोज्छन् या यति ठुलो घटनाहरू घट्ने छन् कि यिनीहरू चाहिँ यहाँ देशमा टिक्न पनि सक्ने अवस्था छन् भागाभाग हुने देख्छु मैले चाहिँ.
0: बिपीले परिकल्पना गरेको समाजवाद र वर्तमान नेपालको आर्थिक नीति बीच कस्तो सम्बन्ध रहेको छ?
1: बिपीले चाहिँ देखाएको चाहिँ समाजवाद भनेको जसलाई हामी प्रजातान्त्रिक समाजवाद भन्छौँ त्यो बेलामा पनि धनी अत्याधिक धनी सामन्तहरू पनि व्यापक थिए अत्याधिक धनी थिए भने गरिब चाहिँ निकै गरिब र फेरि एकदम दासत्वको होइन हलिया प्रथा अनेक चाहिने प्रथै प्रथा गाउँ गाउँमा पनि अनि समाज समाजमा पनि तपाईँको जात जातिको आधारमा चाहिँ विभेद त्यो व्यापक विभेदको समाज थियो यो. त्यस कारण बिपीको प्रजातान्त्रिक समाजवाद भनेको चाहिँ एउटा आर्थिक पाटो हो आर्थिक रूपमा चाहिँ सबैलाई समान बनाउनु र सबैलाई चाहिँ एक महिनाको बन्दोबस्त गर्ने यो बिपीको भनाइमा सबैको घरमा एउटा घर होस् विद्यालयमा पढ्न पाउन् बिरामी हुँदा स्वास्थ्यमा जान पाउन् होइन एउटा गाई पालेर दुधरबाद खान पाउनु भन्ने जुन कल्पना थियो नि त्यो त्यतिखेरको लागि बनाएको. अब यही अनुसार त अहिले अर्कै हुन्छ होला हात हातमा मोबाइल होस् भन्नेमा जाला होइन त्यो पनि के हो भने सँगसँगै विकास हुँदै जाने हो र समाजमा एउटा आर्थिक रूपमा बराबर होस् भन्ने हो. कसरी बराबर हुन्छ भन्दा धनीहरूलाई अलिकति बढी कर लगाउँ प्रगतिशील कर भन्छ त्यसलाई प्रगतिशील कर लगाउने र गरिबहरूलाई चाहिँ अब चाहिँ त्यसलाई राहत दिने होइन विद्यार्थी हो भने छात्रवृत्ति दिने र गरिब जनता हो भने त्यसलाई चाहिँ अब जस्तो भनौँ न अब अहिले भूमिहीनलाई चाहिने होइन एउटा लाल पूर्जा दिने होइन घर बनाइदिने त्यसरी चाहिँ उसको पनि वास्तविक नेपालीलाई उसको आर्थिक उठाउने त्यो धनीलाई पनि कर लगाएर अलिकति तल ल्याउने हो. अरूले जस्तो चाहिँ ब्याङ्क लुट्ने मान्छे मार्ने घर त धनी रहेछ भने त्यसको सम्पत्ति जबरजस्ती खोस्ने अनि अर्काले दुरुपयोग गर्ने त्यो चाहिँ तरिका होइन फेरि त्यो अप्रजातान्त्रिक तरिका भन्छ क्या. त्यस कारण प्रजातान्त्रिक समाजवाद भनेको त प्रजातान्त्रिक ढङ्गले सरकारले नै कर मार्फत ल्याउने प्रगतिशील करबाट उसको सम्पत्ति तान्ने र गरिबलाई चाहिँ उठाउने हो.
0: उठाउने
1: त्यो प्रजातान्त्रिक समाजवाद भयो त्यो आर्थिक समाजवाद भयो. अर्को सामाजिक समाजवाद भनेको जुन दलित भनेर हेपिएको होला होइन कोही चाहिँ एकदम म यस्तो चाहिँ ब्राह्मण भनेर खालु भएका होलान् कोही क्षेत्रीय भनेर नि भएका होलान् होइन अब कसैको चाहिँ धनको आधारको कुरा त ऐसिद्धिहाल्यो भनेपछि यो समाजमा जुन जातीय आधारमा विभेदता छ नि त्यसलाई चाहिँ मेटाएर सबैलाई समान बनाउने अर्को लक्ष्य हो क्या. त्यसमा बिपीको प्रजातान्त्रिक समाजवाद चाहिँ एकदमै राम्रो छ नि यो यो यो चाहिँ प्र्याक्टिसमा अझै राम्रोसँग आएको छैन गर्न खोजेका छन्. अब नेपाली काङ्ग्रेसले पनि अब हाम्रो त जानेन भन्ने हो किनभने प्रजातन्त्र 46 सालमा आइसकेपछि पनि अब डक्टर रामशरण महत र चाहिँ महेश आचार्य जस्ता दुईजना खास अलिकति नाम चलेका र पढेका अर्थशास्त्रका विद्यार्थीहरू चाहिँ दुईवटा अर्थमन्त्री हुनुभयो होइन गिरिजाबाबुको पालामै हो तर उहाँहरूले पनि बिपीको अर्थनीति बुझेर चाहिँ बजेट ल्याए जस्तो चाहिँ लागेको छैन. किनभने नेपालको चाहिँ अर्थनीति बिपीले के भनेको छ भने यो मिश्रित अर्थनीति हो. मिश्रित अर्थनीति भनेको यो साम्यवादी अर्थनीति पनि पुँजीवादी अर्थनीति पनि, पुँजीवादका राम्रा पक्ष र साम्यवादका राम्रा पक्ष दुइटै पक्ष ल्याएर मिश्रित रूपमा, दुवै मिसाएपछि त मिश्रित भयो नि, दुवै राम्रा राम्रा मिक्सअप गरेर चाहिँ अनि त्यसपछि चाहिँ नि यो अर्थनीति ल्याउने हो. मिश्रित अर्थनीतिबाट चाहिँ विकास हुन्छ, नेपाललाई चाहिँ तोसुहाउँदो हुन्छ भनेको हो. तर चाहिँ यो नेपाली काङ्ग्रेसको कार्यकालमा के भयो भनेदेखि मिश्रित अर्थनीतिभन्दा पुँजीवादी अर्थनीतिलाई चाहिँ जोड दिएको देखियो, र चाहिँ यो साम्यवादी पक्ष र समाजवादी पक्ष कमजोर भयो, पुँजीवादी हाबी भयो. पुँजीवाद हाबी भएपछि के भयो त भन्दा हाम्रा पञ्चायतकालदेखि चल्दै आएका चाहिँ जुन उद्योग धन्दाहरू हुन् ती पनि के भयो त नचलेर होइन त्यसलाई पनि झन् बेचेर कौडीको भावमा बेचेर सबै सामानहरू चाहिँ नि तपाईँको इन्डियाको सीमाबाट र यता चाहिँ खासाबाट ल्याएर नेपालमा चलाउने भयो. नेपाली युवाहरूलाई सब बेरोजगार बनाएर बाहिर लगाइने नीति आयो. त्यस कारण यो राम्रो होइन कि. मिश्रित अर्थनीतिले यहाँ नै उद्योग धन्दाको विकास गराउनु पर्थ्यो, प्राइभेटको पनि विकास गर्ने हो, सरकारीको पनि विकास गर्ने हो कि. दुइटैको मिक्सअप गरेर सबै पक्षका मानबाट चाहिँ विकास गर्नुपर्ने हो.
0: बिपी विचार राष्ट्रिय समाज, जसले बिपीका विचारहरूलाई समाजमा पुर्याएको छ, यता कङ्ग्रेसले पनि बिपीका विचार र सिद्धान्तलाई अँगालेर एउटा पार्टी चलाइरहेको छु भनेर भन्ने गर्छ भने नेपाली कङ्ग्रेससँग बिपी विचार राष्ट्रिय समाजको सम्बन्ध चाहिँ कस्तो छ?
1: सैद्धान्तिक रूपमा चाहिँ त धेरै कुराहरूको बिमेल भएको छैन. किनभने वर्तमान नेपाली काङ्ग्रेस के कुरा गर्छ भनेदेखि कता कता बिपी नै गणतन्त्रवादी थिए, बिपी नै सङ्घीयतावादी थिए, बिपी नै धर्मनिरपेक्षतावादी थिए भने नै गर्छन्. अब त्यस्तो चाहिँ कोही पनि छैन. बिपी अखण्ड नेपालको पक्षमा थिए होइन. हामीले यो सङ्घीयताको कुरा सुनेनौँ होइन. यो चाहिँ नि पावर त दिनुपर्छ, यो विकेन्द्रीकरणबाट नि त काम गर्न सकिन्छ नि. पावर विकेन्द्रीकरण गर्न सकिन्थ्यो. यो सङ्घीयताको यति महँगो भयो कि अहिले 884 सांसद पाल्नु परेको छ, 100 मन्त्री छन् अहिले यो देशमा. बाहिर केन्द्र मन्त्री त छैन, प्रदेश प्रदेशमा मन्त्री छन्, सधैँ चाहिँ यो मन्त्रीमण्डल विघटन भइरहेछ. अब छिट्टै हुँदैछ, फेरि चाहिँदैन चाहिएको यो काम काजको. त्यसैले चाहिँ यो जनतालाई लोड दिने काम भएको छ. यो चाहिँ बिपीको प्रजातान्त्रिक समाजवाद पनि राष्ट्रियता प्रजातन्त्र पनि देखिया थिएन. यो विकेन्द्रीकरण गर्ने कुरा थियो. विकेन्द्रीकरण त राजा वीरेन्द्रले पनि गरेका थिए, 5 विकास क्षेत्र गरेको विकेन्द्रीकरण गरेका त हो नि. त्यसैले 14 अञ्चल 75 जिल्लाको कन्सेप्ट नै पञ्चायतले ल्याएको हो. त्यहाँ नराम्रो थिएन, त्यहाँका जे राम्रा थिए त्यसमाथि अझ राम्रो गरेर लानुपर्ने ठाउँमा त्यो चाहिँ गर्न सकिराखेका छैनन्. कस अब यो गणतन्त्र भन्ने बित्तिकै राजा नभएको व्यवस्थालाई नि गणतन्त्र भनिन्छ. बिपीले सधैँ चाहिँ राजसंस्था चाहिन्छ, राजा नरहे देश रहँदैन भनेर चाहिँ यहाँ गणतन्त्र आइरहेछ. र हामी गणतन्त्रवादी हौँ भन्दै काङ्ग्रेसले मनाइरहेको छ. त्यस कारण हामीलाई चाहिँ त्यो
0: हामी गणतन्त्रवादी हौँ भन्दै काङ्ग्रेस चाहिँ जुन तत्कालीन माओवादीको नारा बोकेर
1: यो सबै चाहिँ माओवादीको नारा हुने भन्यो भने त्यसैले चाहिँ यो चाहिँ त्यति राम्रो छैन. अब काङ्ग्रेससँग हामी निकट हुनलाई त एकचोटि व्यापक छलफल गर्न जरुरी छ. हाम्रो चाहना त के छ भने मिल्ने हो भने ठिक छ. अब चाहिँ यो देउवा पक्ष र गगन पक्ष मात्र मिलेर काङ्ग्रेसलाई पुग्छ भने ठिकै छ होइन, मिलुन् होइन. हामी जस्ता बिपी विचार बोकेका मान्छे र नेपाली काङ्ग्रेस बिपी भन्ने त्यो संस्थालाई पनि आवश्यक गरेर होल गोलमेज बैठक बसेर नेपाली काङ्ग्रेसको त विधान पनि संशोधन गर्नुपर्छ. काङ्ग्रेसको अलिकति विधान संशोधन गरेर कसरी यो बिपी विचारमा ल्याएर हामी एक भएर जान सक्छौँ प्रजातान्त्रिक धार भन्ने त्यो खालको एउटा भिजन ल्याउने हो. हामी पनि सबै बसेर छलफल गरेर चाहिँ यसको निष्कर्षमा पुग्ने हो भने काङ्ग्रेस एकीकरण गर्ने, काङ्ग्रेस मिल्ने, गठन गर्ने, हामी पनि नेपाली काङ्ग्रेसको सदस्यता लिने, यो सबै कुराहरू हुन्छन्। अन्यथा यत्तिकै लिनुको चाहिँ कुनै अर्थ छैन. काङ्ग्रेस अहिले बिना विचार हिँडेको छ, लक्ष्यहीन यात्रा हो. त्यस कारण यो यात्रामा चाहिँ सामेल नहुँदा पनि कल्याण हुन्छ भन्ने हामीलाई लागिरहेको छ.
0: अनि काङ्ग्रेस हुँ भनेर चाहिँ भन्ने विचार बिपीको विचार बोक्ने, तर फेरि कङ्ग्रेसको चाहिँ क्रियाशील सदस्यता रिनु नगर्ने अवस्था पनि धेरै देखिएको छ. यस सम्बन्धमा के भन्नुहुन्छ?
1: होइन, कङ्ग्रेसमा हामीले त हामी बिपी विचारवादीले त कोही कोहीले लिउन त लिइरहेको कुरो भनेर लिइदिने, अब सामान्य साथीहरूले कतिले लिएका छन् होइन। अहिले केन्द्रमा चाहिँ अहिले हाम्रो त केन्द्रीय अध्यक्षदेखि नै धेरै केन्द्रीय समितिका पनि जिल्ला र प्रदेशका साथीहरूले पनि अहिलेको वर्तमान परिवेशमा चाहिँ लिनु भएको छैन, यो रिन्यु गर्नु भएको छैन।
0: अहिले त रिन्यु नगर्ने
1: हाम्रो सरको पछि पनि चाहिँ ठुलो पछि रहेको छ नि, यो गगनहरूलाई स्वीकार गर्न नसकेर आफूलाई अलिक ठुलो नेता हौँ, गगनभन्दा सिनियर नेता हौँ भन्नेहरूले अब गगनलाई प्रेसर दिन अप्ठ्यारो पार्न नलिएको मात्रै हो। यो वैचारिक रूपमा यिनीहरू दुइटामा अहिले हामी फरक छौँ भन्ने खालको धारण क्लियर भएको छैन, त्यस कारण यससँग हाम्रो कुनै महत्त्व रहेन कि, यो घटेको मात्रै, यो बिग्रिने मेस हो, यिनीहरूले अर्कोचोटि अझ तल पर्नलाई चाहिँ अझै तल जान्छन्।
0: व्यक्तिहरूको विचारमा अहिले पनि बालेन सरकार राजतन्त्रको पक्षमा छ भन्ने कुरा पनि बाहिर आउने गर्छ,
1: होइन? बालेन अहिलेसम्म मैले देखेअनुसार बालेन एउटा राष्ट्रवादी, केही गरौँ भन्ने ऊर्जाशील, केही जानेको, केही बुझेको, केही विज्ञान र प्रविधिमा पनि नलेज भएको हुनाले यो देशको लागि केही गरौँ भन्ने मान्छे हो। अब उनले राजावादी भएको भए राजाको बारेमा अलिकति प्रष्ट केही दृष्टिकोण दिन सक्नु पर्थ्यो, अहिलेसम्म आएको छैन, होइन? उहाँ मेयर हुँदा पनि त्यो दृष्टिकोण दिएको होइन, त्यसपछि पनि मैले त्यो दृष्टिकोण हामीले बरु बोलेका छौँ नि यतिको राज संस्था चाहियो भनेर, उहाँले यतिको बोल्नु भएको छैन। हामी जति अगाडि चाहिँ बालेन गएको देख्दिनँ यो मामलामा, र कता कता उहाँको व्यवहार राज संस्थाप्रति नकारात्मक चाहिँ छैन, अरूले जति नकारात्मक बोल्छन् गर्छन् राज संस्थाप्रति, बालेनले त्यस्तो बोलेको चाहिँ सुनेको छैन। तर बालेनको एउटा फरक चाहिँ के देखिएको भने यो दुर्गा प्रसाईको चाहिँ आन्दोलनमा राजाको चाहिँ निर्मल निवासमा गएर चाहिँ नि जरिवाना टाँस्नु होइन, नगरपालिका महानगरपालिकाबाट त्यहाँ लगेर टाँस्नुले चाहिँ अलिकति राजावादीहरूमा चाहिँ त्यसले शङ्का उत्पन्न गरेको छ र यो राजा निकट होइन रहेछन् कि भन्ने पनि देखाएको छ। त्यो जरुरत थिएन
0: किन फोहोर व्यवस्थापन गर्न,
1: फोहोर त राजाले पठाएको त होइन नि त दुर्गा प्रसाईलाई,
0: जे भए पनि अब आन्दोलनमा आएको चाहिँ व्यक्तिहरूले फोहोर गरे, नगरपालिका चाहिँ राम्रो भएन,
1: त्यो दुर्गा प्रसाईलाई समात्न पर्यो नि, अरूलाई भन्नु पर्यो होइन, जो जो आयोजक हुन् त्यसका जो जो हुन् तिनलाई भन्नु पर्यो। राजा र राज संस्था त हाम्रो पनि सरोकार हो, एउटा गरिबको पनि सरोकार हो, राज संस्था भनेको त सारा हिन्दूहरूको चाहिँ नि हिन्दू राजा हो होइन, हिन्दू सम्राट त सम्पूर्ण भारतको पनि हिन्दू सम्राट हो, हाम्रो ज्ञानेन्द्र के हाम्रो नेपालको मात्रै होला, समग्र विश्वको हिन्दू सम्राट अहिले पनि हो, हिन्दूहरूले अहिले पनि सम्राटको रूपमा मान्छन्। त्यसैले गर्दाखेरि त्यो राज संस्थालाई त्यसरी चाहिँ जरिवाना कटाउँदाखेरि वास्तवमा राजावादीहरूको त्यो बेलामा बालेनसँग चित्त दुखाइ हो, केही भन्दैनन् राजावादीहरू, त्यति धेरै पनि छैनन् भन्दा पनि भन्दैनन्, सही राखेका छन् क्या राजावादीहरूले, सही राखेका छन्, सही केही बोलेनन्। तर हामीले देख्यौँ त्यसपछि त्यो चाहिँ टाँसेपछि कतिपय गाडीमा बालेन भनेर लेखिएका तुलहरू च्यातेको त देख्नुभयो होला, मोटरको ड्राइभरहरूले पनि राजा कहाँ टाँसेपछि उनीहरूले गाडीबाट फाले रहेछ, त एउटा सामान्य चाहिँ एउटा यातायात मजदुरमाथि पनि त राज संस्थामाथि त रहेछ त एउटा होइन। त्यसैले यो कुराहरूमा बालेनले बुझ्नुपर्छ, बालेनले अहिले राज संस्था पनि बुझेका छन्, विपिवाद पनि बुझ्न खोजेका छन् र होइन देश पनि बुझेका छन्, र खास गरिकन काठमाडौँको यो धर्म संस्कृति जुन उनले चाहिँ एउटा मन्दिरहरू धाराहरू पाटी पौवाहरूसित सम्बन्धित अलिकति नेपालीपन जुन खोजेर गर्न खोजेका छन् त्यो चाहिँ राम्रो लाग्छ मलाई।
0: बिपी विचार राष्ट्रिय समाज मार्फत समाजमा कस्तो परिवर्तन ल्याउन चाहनुहुन्छ?
1: हामीले समाजमा परिवर्तन त बिपीकै धारणा अनुसारकै परिवर्तन होस्, नेपाल शान्त होस्, नेपालको विकास होस्,
0: नेपाली जनता सुखी
1: हुन्, नेपालमा चाहिँ अहिले भने जस्तै एउटा समाजवादी होइन आर्थिक समाजवादको हिसाबले सबै मान्छेहरू सम्पन्न हुन्, र अर्को चाहिँ नेपालमा जुन अहिले पनि देखिन्छ हामीले विभेद, जातीय विभेदहरू, त्यो जातीय विभेद सकियोस् र सबै नेपालीहरू समान बनुन् र सबै हातेमालो गरेर मिलुन् होइन। अब संसारमा अमेरिकामा गएर हेऱ्यो, त्यहाँ संसारका मान्छे बसाइ सरेर बस्ने नयाँ मान्छेहरू आएका आइछन्, बसिरहेछन्, स्थापित भइरहेछन्, नेपाली पनि गइरहेछन्, तर त्यहाँ नागरिकता लिइसकेपछि सबै समान हातेमालो एकदम बराबर, अमेरिकाको झन्डा चट्ट चाहिँ अगाडि गाड्ने आँगनमा सानो एउटा चाहिँ तुलसीको मठ जस्तो बनाएर उनीहरूले आफ्नो राष्ट्रिय झन्डा गाड्दैन घर घरमा, त्यो झन्डा प्यारो छ सक्यो अरू कुरा, अरू आफ्नो पेसा गर्ने खानी हो,
0: राष्ट्रियता प्यारो
1: त्यति प्यारो छ झन्. अब त्यो चाहिँ नागरिकता लिएपछि अब त्यहाँको झन्डा उसले राख्यो घर किनेपछि त्यो छ. तर हामीहरू अहिले पनि त 400 वर्ष अगाडि आएको, त नयाँ म 500 वर्ष अगाडि आएको भने छन्, यो गरे छन् म आदिवासी भने छन्, त अस्ति भर्खर आएको पृथ्वीनारायण शाह जसले यो देशको एकीकरण अभियानको सुरुवात गर्यो, ऊभन्दा पहिलेदेखि यो देशमा बसिरहेको त स्वतः आदिवासी हुन् नि, सबै देश निर्माण हुनुभन्दा अगाडिदेखिको मान्छे आदिवासी हुँदैन.
0: हामी
1: होला जनजाति के होला नि यता होला, तर यस्तो खालको नेपालको चाहिँ यो गन्जागोल र नेपालका जो बुद्धिजीवीहरू छन् नि, यी बुद्धिजीवीहरूले पनि त्यसलाई सम्हाल्ने, सरल बनाउने, सबैलाई मिलाएर समानता गर्नुभन्दा खोजी खोजी मान्छे भड्काउने, निम खोजाउने, जाति जात जात लडाउने काममा हाम्रो विद्वानहरू पनि छन् क्या यो देश, त्यस्तो देख्छ.
0: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. दमौली संवाद मार्फत आम नागरिक विशेष गरी युवा पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ?
1: अब युवा पुस्ताहरू मलाई लाग्छ अहिले विज्ञान प्रविधिको युगमा हुनुहुन्छ, युवा पुस्ताहरूले राम्रो पढ्नु भएको छ, अहिले पढ्ने धेरै अवसरहरू पाइएको छ, धेरै पुस्तकहरू पाइएको छ, सूचना र सञ्चार होइन हात हातमा मोबाइल टेलिभिजन घर घरमा छन्. यो सुविधाबाट उहाँहरूले राम्रो शिक्षा लिनुपर्छ र अब पनि हुलमुलमा जाने, कुरै नबुझी आन्दोलनमा हिँड्ने, सडक तताउने, तोडफोड गर्ने, राँको बाल्ने होइन, र चाहिँ राष्ट्रलाई क्षति पुग्ने खालका कामहरू, व्यक्तिलाई होस् वा राष्ट्रलाई होस् या अलिअलि भने पनि भर्खर भर्खर बन्दै आएका चाहिँ जुन हाम्रा भौतिक साधन र स्रोतहरू छन् नि, तीमाथि तोडफोड गर्ने, आगो लाउने जस्ता मूर्ख्याइका कार्यहरूमा चाहिँ नव पुस्ताहरू पहिला नम्बर जान हुँदैन. र राम्रोसँग कुरा बुझेर मात्रै उहाँहरूले चाहिँ बोल्नुपर्छ, हिँड्नुपर्छ, र नव युवाले त्यस्ता खालका जुन अहिले झोले कार्यकर्ताहरू छन् नि, अन्धभक्त र आँखा चिम्लेर आफ्नो नेताले भनेपछि ठिक होस् कि बेठिक होस् विवेकै प्रयोग नगरिकन जुन होमिने जुन चलन छ, यो संसारमा यति नराम्रो चलन चाहिँ भए भारतमा होला, अन्त कहीँ पनि छैन, कुनै पनि विकसित देशहरू यस्तो पाराले देश विकास हुँदै हुँदैन क्या. त्यसैले यसरी कोही पनि जाँदैनन्, यसरी सबैले राजनीतिक दलमा चिनाउनै पर्छ भन्ने पनि छैन. अहिलेको परिवेश त धेरै मान्छेहरू स्वतन्त्र बस्न पर्ने र वाच डगको चाहिँ काम गर्नुपर्ने पनि देखिया छ. धेरै बुद्धिजीवीहरू, अहिलेका बुद्धिजीवीहरू भन्यो विभिन्न विषयमा पिएचडी गरेका बुद्धिजीवीहरू छन् तर दलको सदस्यता नलिएको बुद्धिजीवी छैन. बोल्छ बोल्छ एउटा बुद्धिजीवीको तर्क सुनाउनु भनेर सुन्यो अन्तिममा आफ्नै पार्टीतिर लडेर जोड्छ कि, राम्रो होस् नराम्रो होस् त पार्टी त्यता लडेर जोडेको हुन्छ कि, त्यो बुद्धिजीवी सुन्यो पत्यारै लाग्न पनि गाह्रो हुने अवस्था त्यस्तो छ.
0: यहाँ दमौली संवादमा आएर आफ्ना विचारहरू राख्नुभयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु. हस्त, धन्यवाद.
1: धन्यवाद.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै वदि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चढ चाहिँ तलि ललपर्दी
2: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै बिषय आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
6: फूलको आँखामा फूलै संसार
7: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
7: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9065414337
8: व्यास 3 प्रशासन चोक दमौली

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9856443234।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: दमोलिया FM 94.2 समुदायको आवाज।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08-98, 9864-0385।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिउँ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लगडा अब तिम्रोको पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हुन्न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ कि गीता तपाईँको हो एकदम दाइ
3: ल ल दियो है लगडा
2: ल
3: थाहा छ नि
2: थाहा
3: जसले जित्छ
2: ल
3: गीता
2: उसको
3: ल
2: ल दाइ तपाईँ झुक्किएर हारेको के अर्को पालि फिक्स तपाईँकै

0: limos en juicio o no.
1: Jump.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460404।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
5: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
4: अनि त्यो कहाँ पाइन्छ त
5: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
7: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
8: 9560343434
9: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड
9: फोन नम्बर 9828280 9815104549
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
10: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
6: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9556253808 9914852518 र 9065153332

0: मौली एफएम 94.2 मेगाहर्ट्ज समुदायक आवाज
1: भावना म्यूजिक सोलुशन प्रस्तुत गर्दछ।

0: त्यो कोडला राखेको छ कता हो
1: जाम जाम जाम।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: सामाजिक सञ्जाल जी छ्यानली जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट हैना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: समुदायको आवाज।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
2: 9827848448, 9846554495 र 9846011818।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
3: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दी रो बैंगै ने विवरण पि बिषय मुई खातरी खै हाम्रो
6: खै खै बौ कोई लोटरी भर्दिलु वा
7: आंगी समिच्यो लोटी पर्दिउ छामताई गुदी
6: भर्दी आ भर्दिबो लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
8: सतर्कता न ठग दिबते क्या बचेन।
9: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
11: बुलबुल बुलबुल बुलबुल बुल एउटा इरानी चरा। बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति।
10: बुलबुल बुलबुल बुल।

कसैले देख्छ भन्ने आधारमा कति बस्नु, कसैले देख्छ भन्ने आधारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु, टुकी भएर घरभित्र बस्न पाए नि हुन्थ्यो, टुकी भएर घरभित्र बस्न पाए नि हुन्थ्यो, जुनकिरी बनेर सधैँ झारमा कति बस्नु, काल कुरेर एक्लो ओडारमा कति बस्नु, खुला पक्षीको जिन्दगी पो जिन्दगी त, खुला पक्षीको जिन्दगी पो जिन्दगी त, रानो जसरी मौरीको घारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु, झुम्का बनेर तिम्रो कानमा झुन्डिन पाए पो, झुम्का बनेर तिम्रो कानमा झुन्डिन पाए पो, थोत्रो कोट झैँ झुन्डिएर तारमा कति बस्नु, काल कुरेर एक्लो ओडारमा कति बस्नु, मुर्दा जलाउने मेसिन आयो भन्ने बिर्सिएछु, मुर्दा जलाउने मेसिन आयो भन्ने बिर्सिएछु, राको बोकेर खोला किनारमा कति बस्नु, कसैले देख्छ भन्ने आधारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु।

रसुवाका गजलकार अनिश नेउपानेको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभरात्रि। युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। नेपाली छाप्रोसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण हुने कार्यक्रम बुलबुलको साउन्डको पहिलो अङ्क आज हामीले गएको असार महिनाभरि तपाईँलाई विभिन्न खालका बुलबुलहरू सुनायौँ। असारको पहिलो हप्ता हामीले बाबु आचार्य र त्यसै गरी गजलकार खिम केसीसँग क्यालिफोर्नियामा स्थापित हुन लागेको भानुभक्तको शालिग विषयमा कुराकानी गर्यौँ। दोस्रो र तेस्रो अङ्कमा प्राध्यापक डाक्टर देवी नेपालसँगको कुराकानी सुनायौँ। यसबाट तपाईँलाई लयमा गजल, बहरमा गजल जस्ता सन्दर्भहरू के हुन्, कसरी यी सन्दर्भ आए र कसरी लेखिन्छ भन्ने कुरामा पनि केही ज्ञानहरू भयो होला। र त्यसभन्दा पछि हामीले असारकै अर्को दुईवटा अङ्कमा विष्णु गेवाली जो गुल्मीका गजलकार हुनुहुन्छ उहाँका गेवालीका गजलहरू सङ्ग्रहभित्रका गजलहरू पनि सुन्यौँ। र हामीले पूर्व उद्घोष गरेअनुसार असार महिनाभरि तपाईँले इमेलमा पठाउनुभएका गजल तथा रात्रिगन्थनका प्रस्तुतिहरूलाई प्रस्तुत गर्ने छैनौँ भनेका थियौँ र साउन लागेपछि यो क्रम निरन्तर रहन्छ भनेका थियौँ। आजबाट निरन्तर रहेको छ र दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कार तेस्रो सिजन पनि निरन्तर आजदेखि फेरि जोडिएको छ र त्यसै गरी स्वर्गीय प्रकाश उप्रति, स्वर्गीय स्वीकृति उप्रति स्मृति पुरस्कार पनि आजदेखि लागू हुने गरी हामीले यो महिनाभरि प्रस्तुत गर्नेछौँ र साउनको अन्त्यमा स्वर्गीय प्रकाश उप्रेति र स्वर्गीय स्वीकृति उप्रेति स्मृति पुरस्कार यो महिनाको अन्त्यमा घोषणा हुन्छ नै। यो महिनाभरि प्राप्त भएका गजलहरूलाई हामीले दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कारमा समावेश गर्नेछौँ भन्ने जानकारी यहाँनिर मैले गराउँछु। र भदौको 10 गतेको बुलबुलमा दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कारको अन्तिम नतिजा हामीले प्रकाशित गर्नेछौँ। यसैबीचमा मलाई बिर्खजीले जेठ महिनाको अन्तिम सातातिर एउटा इमेल पठाउनु भएको छ, मलाई भन्दा पनि बुलबुलको इमेलमा पठाउनु भएको छ। लेख्नुहुन्छ, अच्युत दाई अनि सम्पूर्ण बुलबुलेनमा म बिर्ख भुटानीको तर्फबाट नमस्कार भन्नुहुन्छ। दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कार 2026 सुरु भइसकेको छ र विगतका वर्षहरू चाहिँ यो पटक पनि छाप्रो न्युज @gmail.com आफ्ना उत्कृष्ट गजल पठाउन ढिला नगर्नुहोला भन्दै डेनभर कोलोराडो निवासी साहित्यकार महेन्द्र आचार्यज्यूसँग मेरो व्यक्तिगत चिन्जानी भएको कारणले म महेन्द्रज्यूसँग नभएको कारणले म महेन्द्रज्यूसँग चिन्जान गर्न चाहन्छु र कृपया एकपटक यो नम्बरमा सम्पर्क गरी पाऊँ भन्न चाहन्छु भन्दै आफ्नो सम्पर्क नम्बर छोड्नु भएको छ। 7202971019 बिर्ख भुटानी डेनभर कोलोराडो भनेर लेख्नुभएको छ। बिर्खजीको यो सन्देश धेरै पुरानो सन्देश हो। उहाँले सँगसँगै त्यहाँ भानु जयन्ती विशेष हुने कार्यक्रम को पनि चर्चा गर्नुभएको छ। सो कार्यक्रम सकिसकेको हुनाले अब मैले त्यो कार्यक्रमको चाहिँ विवरण डिटेल यहाँनिर प्रस्तुत गरिनँ। आजको कार्यक्रममा प्रस्तुत अर्को एउटा गजल छ, अब शक्ति सङ्घर्ष दोहा कतार लेख्नुभएको छ। उहाँले धेरै गजल एकैचोटि पठाउनु भएको रहेछ हाम्रो इमेलमा, सायद पहिलोपटक पठाउनु भएको हो कि। कृपया एकैपटक धेरै गजल पठाएर तपाईँको गजल छनौट सबै पढ्दैनौँ र हामीले छानेर पनि पढ्दैनौँ। तपाईँले एकपटकमा एउटा गजल पठाउनु पर्ने हुन्छ, त्यो पनि 1-2 हप्ताको ग्याप गरेर भन्ने जानकारी यहाँनिर शक्ति सङ्घर्षजीलाई सँगै म अरूहरूलाई पनि भन्न चाहन्छु। उहाँले पठाउनुभएका गजलहरूमध्ये सबैभन्दा माथि रहेको गजल मैले यहाँ प्रस्तुत गर्दैछु। आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। मिठो खाएर पनि भोकै रहन्छु बिरानो मुलुकमा, मिठो खाएर पनि भोकै रहन्छु बिरानो मुलुकमा, सम्झन्छु आमाको हातको एक गाँस कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। यो जलेको मुटु शीतल हुँदैन किनेको हावाले, यो जलेको मुटु शीतल हुँदैन किनेको हावाले, बिर्सेको छैन डाँडाको चिसो बतास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। आमाहरूसँग छुटेर कैयौँ विदेशिएका छन् रामहरू, आमाहरूसँग छुटेर कैयौँ विदेशिएका छन् रामहरू, एउटा परदेशीले पनि भन्न सक्छ वनवास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। सास फर्किन्छ कि लास फर्किन्छ म कसरी भनौँ,
सास फर्किन्छ कि लास फर्किन्छ, म कसरी बनू, सोध मलाई मरी मरी बाँच्नुको त्रास कस्तो हुन्छ, आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। अन्तिम शेर, मेरा रहरहरूले रहर गरेर बाँचेको जिन्दगी होइन यो, मेरा रहरहरूले रहर गरेर बाँचेको जिन्दगी होइन यो, मलाई हेरेर अड्कल लगाऊ जिउँदो लास कस्तो हुन्छ, आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। शक्ति सङ्घर्षको गजल थियो यो, उहाँले दोहा कतारबाट पठाउनु भएको छ, नेपालको ठेगाना लेख्नु भएको छैन। अब एउटा रात्रिगन्थन छ, अलि लामो छ यो रात्रिगन्थन। अशोक गौतमले काभ्रेपलाञ्चोक नगरपालिका नयाँ बस्ती उहाँको घर हाल कुबेत भनेर लेख्नु भएको छ। निकै लामो छ, राम्रो होला जस्तो छ, तर लामो भएको हुनाले मैले यो पुरै समेट्न सक्दिनँ कि जस्तो लाग्छ। म अलिकति कटाएर ठाउँ ठाउँको भाव नमर्ने गरी कटाएर प्रस्तुत गर्छु। कुबेतको यो मरुभूमिको रात कहिलेकाहीँ मरुभूमिभन्दा पनि बढी सुनसान र निर्मम लाग्छ। बाहिर चल्ने तातो हावाले झ्यालको सिसा ठटाउँछ, तर मेरो मन भने चिन्ताले निरन्तर भिजिरहेको छ। आज पनि घडीको सुईले रातको 11 बजाइसक्यो, तर निद्राको नामो निशान छैन। कुबेत आएको 5 महिना पुरा भयो, 5 महिना जसलाई मानिसहरू समय भन्छन्, तर मेरो लागि यो 5 महिना सजाय भन्दा फरक केही रहेन। काम नभई बसेको पनि 5 महिना, जिन्दगीमा कहिले यस्तो व्यर्थता, यस्तो असहायपन र यस्तो लामो प्रतीक्षाको सामना गर्नु परेको थिएन। परदेशको यो कोठा जसलाई मैले सपनाको डेरा सोचेको थिएँ, आज मेरो लागि एउटा सुनौलो पिञ्जरा बन्यो, या बिना अपराधको कैदी राख्ने जेल बनेर उभिएको छ। मेरो आत्माको भोक कसले मेटाउने, परदेशमा बस्नु पर्यो, खान पुग्दैन, आगो बल्छ सोच्दा, तर त्यो आगोभन्दा बढी चर्को आगो त मनमा बल्छ। रातको यो सन्नाटामा म आफैसँग कुरा गर्छु, आफ्नै छायासँग, आफ्नै विगत र तिम्रो यादसँग। तिमीलाई सम्झन्छु, त्यो त्रिभुवन विमानस्थलको अन्तिम विदाईको दृश्य मेरो आँखा अगाडि नाचिरहन्छ। तिम्रो आँखाबाट झरेका ती आँसुका थोपा, जसलाई मैले आफ्नो हत्केलामा थामेर 2 वर्षपछि फर्कन्छु भन्ने सपना सजाएर ल्याउँछु भनेर वाचन गरेको थिएँ। त्यो बेला तिम्रो मुस्कानमा मलाई ठूलो शक्ति भएको महसुस भएको थियो। लाग्थ्यो यो परदेशको हरेक चुनौतीलाई म त्यही मुस्कानको नाममा जित्न सक्छु, तर आज त्यही मुस्कान मेरो सबभन्दा ठूलो पीडाको कारण बनेको छ। आज साउको पनि फोन आएको थियो, उनको स्वरमा कुनै सहानुभूति थिएन, केवल कर्कश व्यापारिक तर्क। साउको यो कुरा सुन्दा मेरो भित्र केही चर्किन्छ, उनको नजरमा म एउटा मान्छे होइन, एउटा संख्या मात्र हुँ, एउटा यस्तो वस्तु जसलाई किनिएको छ र जसले नाफा दिनुपर्छ। महिनाको पहिलो तारिक नजिकै जाँदा मेरो निद्रा हराउँछ, यो कोठाको सिलिङ हेर्छु, त्यहाँ मलाई तिम्रो अनुहार अनि त्यो सहकारीको म्यानेजर देख्छु। म आफ्नै मनलाई सम्झाउँछु, परदेशको यो जीवन कति रोचक र कति विडम्बनापूर्ण छ, जसलाई हामीले सुनौलो संसार भनेर ठान्यौँ, यो त पसिना र आँसुको खानी रहेछ। यहाँका चिल्ला सडकहरूले मेरा खुट्टा डोराउँदैनन्, यहाँको उच्च भवनहरूले मलाई आकाश छोएको अनुभूति दिँदैनन्। म त केवल एउटा यस्तो यात्री हुँ जसले आफ्नै देशको माटोको सुगन्ध बेचेर यो मरुभूमिको धुलो किनेको छ।

अशोक गौतम अगाडि लेख्नुहुन्छ, तर एउटा रोमान्टिक र भावुक शक्तिले मलाई बाँधेर राख्छ। त्यो शक्ति तिमीप्रति मेरो माया हो। म पीडित छु, असहाय छु, तर म हारेको छैन। किनभने म हारेँ भने तिम्रो सपना टुट्छ। मेरो यो 20 केजीको बोझ, साउको त्यो कर्कश आवास र ऋणको त्यो डरलाग्दो ब्याज, यी सबै कुराहरू मलाई तोड्न खोज्छन्, तर मलाई तिम्रो यादले जोड्छ। म आफैलाई सम्झाउँछु, यो 5 महिनाको प्रतीक्षा व्यर्थ जाँदैन। यो शान्ति एउटा ठुलो आँधीको पूर्व सङ्केत हो। म यो रातलाई मेरो साथी बनाउँछु। यसले मलाई चुपचाप सुन्छ, म यसलाई पीडा सुनाउँछु। मेरो ध्यान हो यो। यसमा म रुन्छु, म रिसाउँछु, म आफैलाई गाली गर्छु र अन्ततः आफैलाई माया गर्छु। किनभने यो शरीर र यो मन जसले यति धेरै पीडा सहिरहेको छ, यसमा तिम्रो माया बाहेक अरू केही छैन। रात बिस्तारै बिहानतिर ढल्किँदैछ। बाहिरबाट कुनै ट्रकको हर्नको आवाज आउँछ। कुवेतको सहर फेरि बिउजन लागेको छ। म उठ्छु र सिसामा आफ्नो अनुहार हेर्छु। आँखा राता छन्, ज्यान थकित छ, तर आँखाभित्र एउटा चम्किलो ज्वाला अझै बाँकी छ। त्यो ज्वाला हो फर्कने, सफल भएर फर्कने, र तिम्रो त्यो मुस्कानलाई फेरि एकपटक वास्तविकतामा बदल्ने दृढ सङ्कल्प। मेरो सङ्घर्ष जारी रहन्छ। 20 केडीले धान्नेछ मेरो आज, तर मेरो प्रेमले धान्नेछ मेरो भविष्य। र भोलिको सूर्य उदाउँदा म फेरि नयाँ ढङ्गले उभिनेछु। किनभने जसले रातभरि आफ्नै आँसु पुछेर बिहान नयाँ हिम्मत बाँच्छ, उसैको जिन्दगीमा एक दिन अवश्य उज्यालो हुन्छ। मेरो पीडा हो, मेरो प्रेम हो, र मेरो अन्तिम जितको सुरुवात हो। अशोक गौतम, काभ्रे पलाञ्चोक बनेपा नगरपालिका, नयाँ बस्ती, हाल कुवेत।

अशोक गौतमको यो मिठो रात्रिगन्थनपछि अब सुशीला शाहीको गजल छ, बागचौर नगरपालिका सल्यानबाट पठाउनु भएको। जस्तो फल चाहियो उस्तै कर्म गर्न परोस्, जस्तो फल चाहियो उस्तै कर्म गर्न परोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। जस्तो कर्म गरे उस्तै फल जो मिल्ने हो, पछाडि धकेल्नेहरूलाई पनि त पछाडि सर्न परोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। कोहीलाई यतिसम्म पनि घृणा गर्न सकिने रहेछ, कोहीलाई यतिसम्म पनि घृणा गर्न सकिने रहेछ, लाग्छ उसलाई देख्नुभन्दा मलाई मर्न परोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। जस्तै अभागी कर्म परेका दिदीबहिनीहरूमा पनि, जस्तै अभागी कर्म परेका दिदीबहिनीहरूमा पनि ऊ जस्तो मान्छे र उसको जस्तो घर नपरोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। हावाले भरिएको बेलन जसरी माथि माथि छ ऊ, हावाले भरिएको बेलुन जसरी माथि माथि छ ऊ, एक दिन हावै नचलोस् र उसलाई भुइँमै झर्न नपरोस्। जस्तो फल चाहियो उस्तै कर्म गर्न नपरोस्, कर्म कर्म अनुसारकै भाग्य पर्न नपरोस्। बागचौर नगरपालिका सल्यान आफ्नो कार्यस्थल बताउनु भएको छ सुशीला साईले, सुशीला साईको यो गजल वाचन गरेँ मैले। अब अर्को गजल छ रामपुर रानीवास घर भई अहिले पाल्पा बस्दै आउनुभएका सन्तोष श्रेष्ठको, उहाँको गजल यस्तो छ। हरेक दिन बिहानी पल शुभ सङ्केतको सुर होस्, हरेक दिन बिहानी पल शुभ सङ्केतको सुर होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्, बरु जगत चकित हुन् डाहा गरून् राधा कृष्ण, बरु जगत चकित हुन् डाहा गरून् राधा कृष्ण, तिम्रो मेरो यो सम्बन्ध युगौँसम्म सुमधुर होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्। प्रिया को होलान् र अजम्बरी मै मरेर गए पनि, प्रिया को होलान् र अजम्बरी मै मरेर गए पनि, तिम्रो शिरमा मेरो नामको एक तरको सिन्दुर होस्, एक कप चिया मिठो बोली उठ्नुस् ए हजुर होस्। जसले यो जिन्दगीलाई मूल्यहीन बनाई छाड्यो, जसले यो जिन्दगीलाई मूल्यहीन बनाई छाड्यो, हे भगवान् उसकै जीवन अमूल्य कोहिनुर होस्, एक कप चिया मिठो बोली उठ्नुस् ए हजुर होस्। जिन्दगीका सपनाले साहु भन्छ मालिक भन्छ, जिन्दगीका सपनाले साहु भन्छ मालिक ठान्छ, वास्तविकताले बताइदिन्छ मामुली मजदुर होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्। व्यवहारमा हुन् भ्रष्टाचारी बोलीमा ठिक छन् नेता, व्यवहारमा हुन् भ्रष्टाचारी बोलीमा ठिक छन् नेता, भनिदिन्छन् मेरो देश जापान होस् सिङ्गापुर होस्। हरेक दिन बिहानी पल शुभ सङ्केतको सुर होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्। रामपुर रानीवास पाल्पाका सन्तोष श्रेष्ठको गजल थियो यो, यसलाई मैले वाचन गरेँ।

सरल र सुन्दर। दीपू भने गरिब परिवारको मेहनती युवक थियो। उनीहरू एकअर्कालाई मनदेखि प्रेम गर्थे। उनीहरूको भेट विद्यालयको कार्यक्रममा भएको थियो। सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध बिस्तारै गहिरो हुँदै बदलिँदै गयो। जब घर परिवारलाई उनीहरूको सम्बन्धको कुरा थाहा भयो, विरोधको आँधी चल्यो। अनुका बाबुआमाले स्पष्ट शब्दमा भने, मायाले पेट भरिँदैन अनि हाम्री छोरी तल्लो जातमा दिन सकिँदैन। यी शब्दहरूले दीपकको मन चिराचिरा भयो। उसले आफूले कुनै अपराध गरेको जस्तो महसुस भयो। अनुले परिवारलाई धेरै सम्झाइन्, मानिसको मूल्य उसको जातले होइन, उसको चरित्रले निर्धारण गर्छ। तर समाजमा पुराना सोचहरू यति सजिलै बदलिन कहाँ सक्ने रहेछन् र दिनहरू बित्दै गए, दबाव बढ्दै गयो। अन्ततः अनु परिवारको इच्छा विरुद्ध जान सकिनन्, बिछोडको दिन आयो। गाउँको चौतारीमा अन्तिम पटक भेट्दा दुवै मौन थिए। अनुको आँखाबाट आँसु बगिरहेका थिए। दिपुले काँपेको स्वरमा भन्यो, सायद मेरो भाग्यमा तिमी थियौ तर मेरो जीवनमा होइन। अनु झन रोइन्। उनले दिपुको हात समाउँदै भनिन्, माया हार्दैन दिपु, कहिलेकाहीँ समाजसँग लड्न नसकेर मानिसहरू हार्छन्। त्यो उनीहरूको अन्तिम भेट थियो। आज धेरै वर्ष बितिसकेको थियो। जीवनले दुवैलाई फरक बाटोमा पुर्याएको थियो। तर पूर्णिमाको रात आउँदा उनीहरू अझै एकअर्कालाई सम्झिन्थे। दिपुले आकाशतिर हेरेर सोच्यो, यदि मानिसलाई जातले होइन मनले चिन्ने समाज भएको भए आज अनु मेरो साथमा हुन्थे। उता अनुले पनि चन्द्रमातिर हेर्दै मनमनै भनिन्, हामीलाई छुट्याएको दूरीले होइन, जातको पर्खालले हो। 81 झस्किन्छ दिपु अनि हेर्छ अनुको इन्स्टाग्राम। भर्खर मात्र राखिएको उसँगै उसको श्रीमानको तस्विर अनि मनमनै मुस्कुराउँछ र भन्छ, प्रेम परिवर्तनशील छ। रातको निस्तब्धतामा उनीहरूको प्रेम कथा अझै बाँचेको थियो। एउटा यस्तो कथा जहाँ प्रेम साँचो थियो तर समाजको सङ्कीर्ण सोच त्यसभन्दा बलियो भयो। जहाँ दिपुले जातकै कारण प्रेम गुमाउने छैन अनि हजारौँ अनुले खोक्रो मुस्कानसहितको तस्विर इन्स्टाग्राममा राख्नुपर्ने छैन। यही सोच्दै दिपु निदाउन खोज्छ। सात समुद्र पारी मरुभूमिको केन्द्रबिन्दुमा उही हँसिरो मुहारलाई सम्झिँदै हर रात प्रवासी सन्धिखर्क नगरपालिका 12 अर्घाखाँची। प्रवासीजीको यो रात्रिगन्थन प्रस्तुत गरेँ मैले। बुलबुलमा अर्को एउटा पनि रात्रिगन्थन नै छ आज मसँग। पश्चिमेली डोटेली लोकेन्द्र कठायतले पठाउनु भएको छ। उहाँ प्राय गजल पठाउनुहुन्थ्यो, आज उहाँको गन्थन प्रस्तुत गर्दैछु। पश्चिमेली डोटेली लोकेन्द्र कठायतको रात्रिगन्थन यस्तो छ। कुनै दिन म पनि सोच्थेँ, विदेश भनेको पैसाको खानी हो, भिसा लाग्न मात्र गाह्रो। एकपटक जहाज चढेर पुगेपछि त पैसा आफै खल्तीमा आएर बस्छ। आज पनि विदेश नगएकाहरूलाई त्यस्तै लाग्दो हो। मलाई पनि नेपालमा हुँदा त्यस्तै लाग्थ्यो। एक दिन विदेशमा ड्युटी जान तयार हुँदै थिएँ, मोबाइलमा म्यासेज आयो। चिनेकी तर कहिले खासै कुरा नभएकी एक बहिनीको म्यासेज थियो। के छ दाई, बिजी हो र? मैले पनि पुरानै बानी अनुसार जवाफ दिएँ, भन्नुहोस् प्रभु के सेवा गरौँ। जवाफ पुग्न नपुग्दै उताबाट म्यासेज आयो, दाई 40-50 हजार पठाइदिनु न। सुरुमा त मलाई लाग्यो कसैले अर्कैको आइडी चलाएर मजाक गरिरहेको होला। मैले भने, अरूको आइडी चलाएर पैसा माग्ने काम बन्द गर, मलाई पागल बनाउने। उताबाट आयो, होइन दाई म नै हुँ। मैले विश्वास गरिनँ, भने हो भने भिडियो कल गर नत्र पत्याउँदिन। केही छिनपछि भिडियो कल आयो अनि उनी साँच्चै उही थिइन्। फोन उठाउन साथ भने, दाई प्लिज 40-50 हजार पठाइदिनु न। मैले सोधेँ, किन चाहियो? स्कुलको फिस तिर्न। मसँग त्यति पैसा थिएन, भए पनि कसरी दिनु, किनभने उनी कुनै गरिब परिवारकी छोरी थिएनन्। उनी त त्यस्तो घरकी छोरी थिइन् जहाँ म जस्ता 2-3 जना कामदारको तलब दिने हैसियत थियो। त्यो दिन मैले एउटा कुरा बुझेँ, पैसा चाहिने बेला मानिसले तपाईँको अवस्था होइन तपाईँको नम्बर सम्झन्छ। साउदीमा हुँदा अर्को घटना भयो। एकजना साथीले फोन गरेर भने, 2 दिन भयो खाना नपाएको, 500 रियाल पठाइदेऊ न। मेरो तलब 800 रियाल थियो, खातामा जम्मा 400 रियाल बाँकी थियो। खानै पाएन भने, अन्तत दया लाग्यो। चिनेकै साथी हुनाले मैले 300 रियाल पठाइदिएँ। त्यसपछि साथीले 1 वर्षसम्म मलाई ब्लक हाल्यो। अहिले केही महिना अघि मात्र ब्लक खोलेछ। धन्य छ पैसाको तागत। पैसा फिर्ता गर्न नसक्ने मान्छेले ब्लक हान्ने शक्ति भने कहिल्यै गुमाउँदैन रहेछ। अर्को कुनै दिन धनगढीमा श्रीमतीलाई अस्पताल देखाएर रिक्सा खोज्दै थिएँ। त्यत्तिकै बेला एकजना साथीको फोन आयो। त्यो साथीलाई मेरो नम्बर आपत पर्दा मात्र सम्झना आउँथ्यो। उसले सोध्यो, के छ लोकेन्द्र, सन्चै छौ? मैले भने, बुढी बिरामी छ, अस्पताल आएको, के भन्नु भनेर ठिकै छु भने। मेरो कुरा सकिन नपाउँदै ऊ भन्यो, प्लिज 5-7 हजार हालिदेऊ न, 2 दिनमै फिर्ता गर्छु। मेरो खातामा जम्मा 5200 थियो। मैले बैङ्कको स्क्रिनसट पठाइदिएँ र लेखेँ, यो पैसा तपाईँलाई पठाउँ कि यही पैसाले टिकट काटेर म धनगढीबाट दिपायल घर फर्कौँ। त्यसपछि आजसम्म उसको फोन आएको छैन। सायद ऊ अझै 2 दिनमै फिर्ता गर्छु भन्ने वाक्यको तयारीमै होला। आजकल मानिसहरूलाई तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने चासो कम छ।

0: चासो छ भने एउटै कुरा, पैसा छ कि छैन। कोही भन्छ 500 को रिचार्ज गरिदेऊ, कोही भन्छन् केही पार्टी हुँदैछ पैसा हालिदिनु, कोही भन्छ एक हप्ता मात्र पैसा पठाइदेऊ, तर त्यो एक हप्ता कहिलेकाहीँ एक दशकभन्दा लामो हुँदो रहेछ। व्यङ्ग्य नै सही, 1,000 रुपियाँ माग्दा आफ्नो इज्जत जान्छ जस्तो लाग्छ, तर त्यही 1,000 रुपियाँ 100 जनाले लिएर फिर्ता नगर्दा 1,00,000 रुपियाँ बन्छ। 1,00,000ले कुनै बिरामीको उपचार हुनसक्छ, कुनै अपरेसन हुनसक्छ, सायद एउटा ज्यान बच्न सक्छ, तर हामीलाई 1,000-2,000 पैसा माग्न लाज लाग्छ। नमाग्दा पैसा जान्छ, माग्दा सम्बन्ध बिग्रिन्छ। मेरो गाउँ अमृत खोलीमा एउटा रोलिया आँपको ठुलो रुख छ। 2-3 वर्षमा एकचोटि यति धेरै आँप फल्छ कि गाउँभरि बाँड्दा पनि सकिँदैन। समस्या आँपमा थिएन, समस्या रुख चढ्न सक्ने मान्छेमा थियो। जो रुखमा चढेर हल्लाउँथ्यो उसले महिनौ आँप खान्थ्यो। मलाई लाग्थ्यो विदेश पनि त्यस्तै होला, भिसा लाग्न मात्र गाह्रो त हो। त्यसपछि त पैसाको रुख भेटिन्छ, हल्लायो कि युरो झर्छ, डलर झर्छ, हल्लायो कि रुपियाँ झर्छ, रियाल झर्छ, र आफूले चाहेका सबैलाई बाँड्न पाइन्छ। तर यत्रो वर्ष बित्यो, खाडी देखियो, युरोप देखियो, धेरै देश देखिए, त्यो पैसाको रुख कहिले देखिएन। आज पनि खोजिरहेकै छु, खै कुन देशमा होला, कुन जङ्गलमा होला, कुन डाँडाको कुनापट्टि होला। यदि कसैले त्यो पैसा फल्ने रुख भेट्नुभयो भने मलाई खबर गरिदिनु होला, म एक्लै खान्न। मसँग पैसा माग्ने दाजुभाइ साथीभाइ सबैलाई बोलाउँछु र भन्छु आउनुहोस्, आज उधार होइन, आज त रुखबाटै टिपेर लैजानुहोस्। तर त्यो दिन नआउन्जेल म पैसा फल्ने रुख खोज्दैछु। दिपाल सिलगढी नगरपालिका 4 राजपुर कुमालीको डोटी घर भई हाल प्रत्युगल ताबिरा लेख्नुभएको छ आफ्नो ठेगाना। पश्चिमेली डोटेली लोकेन्द्र कठायतको यो निकै मिठो राम्रो रात्रिगन्थन मैले सुनाएँ। अब यसभन्दा पछिको सामग्री छ गजलको, श्रीजङ्गा 4 ताप्लेजुङका गजलकार थापा राजनको गजल अब वाचन गर्छु। झर्नु थियो एउटा फुल झर्यो सकियो, झर्नु थियो एउटा फुल झर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, बाँचुन्जेल हो वाहवाही गर्ने दुनियाँले, बाँचुन्जेल हो वाहवाही गर्ने दुनियाँले, फुल जस्तै मान्छे पनि मर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, अन्धो जब आँखा देख्छ लौरो बिर्सन्छ, अन्धो जब आँखा देख्छ लौरो बिर्सन्छ, अन्धकारमा जति साथी गर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो। यही नै हो जीवन भन्नु छैन सातौँ जन्म, यही नै हो जीवन भन्नु छैन सातौँ जन्म, सुख दुःख जे जे भागमा पर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, पाप कर्मले उभो गति कहिल्यै लाउँदैन, पाप कर्मले उभो गति कहिल्यै लाउँदैन, रावणले नि जब सीता हर्यो सकियो, झर्नु थियो एउटा फुल झर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो। ताप्लेजुङको श्रीजङ्गा 4 थापा राजनको यो गजल वाचन गरेँ मैले। यो सँगै तपाईँले पठाउनुभएका अरू सामग्री पनि मसँग बाँकी नै छन्, केही बेरमा लिएर आउँछु। बुलबुलको बाँकी अंशहरू बाँकी छन्, एकैछिन यी सन्देशहरू सुनौ।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति।
0: सहर बजार निस्कदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको सङ्केत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेसनको अनुरोध।
2: bulbulcommunication.com
1: एउटा इरानी चरा
0: भाभीको लेखा यस्तो भनौँ या छल भएको भाभीको लेखा यस्तै भनौँ वा छल भएको यसरी थियो मेरो खुसीको कत्तल भएको बा कमाउन काला पहाड गए उतै अस्ताए बा कमाउन काला पहाड गए उतै अस्ताए वर्षौँ भइसक्यो म टुहुरो आमा एकल भएको यसरी थियो मेरो खुसीको कत्तल भएको नाडीका चुरा फुट्दा आमाको सिउँदो पुछियो नाडीका चुरा फुट्दा आमाको सिउँदो पुछिँदा छाएन घरमा खुसी देखिन चहल पहल भएको यसरी थियो मेरो खुसीको कत्तल भएको मेरो आफन्तले जब मेरो पिठ्यौमा छुरा रोप्यो मेरो आफन्तले जब मेरो पिठ्यौमा छुरा रोप्यो त्यही दिनबाट हो म खत्तम म पागल भएको यसरी थियो मेरो खुसीको कत्तल भएको हुँदा रिस नहुँदा खिस गरी रहन्छन् मेरा आफन्त हुँदा रिस नहुँदा खिस गरिरहन्छन् मेरा आफन्त खोइ किन देख्न सक्दैनन् मलाई सफल भएको भाभीको लेखा यस्तै भनौँ या छल भएको यसरी थियो मेरो खुसीको कत्तल भएको चौरपाटी गाउँपालिका वडा नम्बर एक सिउँडी अछाम गर्नुभएका खड्गबहादुर साउदको गजल थियो यो यो गजल वाचन गर्दै तपाईँलाई बुलबुलमा फेरि स्वागत गरे बुलबुल तपाईँ युट्युब च्यानल नेपाली छाप्रोसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट सुन्न सक्नुहुन्छ रेडियो जाजरकोट रेडियो मकवानपुर गढी सुर्खेतको रेडियो भेरी काठमाडौँमा रहेको रेडियो काठमाडौँ बाँकेको रेडियो कोहलपुर हेटौँडा एफएम रुकुम पश्चिममा रहेको मौराखारा एफएम गोर्खाको चोइस एफएम रेडियो बैतडी नवलपरासीमा रहेको रेडियो सुनवल तनहुँको रेडियो ढोरबाराही बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि यो कार्यक्रम अहिले प्रसारण भइरहेको छ बुलबुलको आज 92 अङ्क हामी दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजनकामा उत्कृष्ट गजलहरू छनौट पनि गरिरहेका छौँ वाचन गर्दै र त्यसै गरी रात्रिगन्थन शैलीका पत्रहरू पनि वाचन गरिरहेका छौँ यी पत्रहरू पनि पुरस्कार स्वर्गीय प्रकाश उप्रति स्वर्गीय स्वीकृति उप्रति स्मृति पुरस्कारका लागि अचेल प्रतियोगिताकै रूपमा प्रस्तुत भइरहेका छन् र लेख्ने क्रमलाई प्रोत्साहन गर्नलाई यो पुरस्कार फ्रान्समा बस्नुहुने बुलबुलियन प्रशान्त उप्रेति भुइँमान्छेले सौजन्य गर्नुभएको छ अब फेरि रात्रिगन्थनको पालो भएको छ पालुङटार चार गोर्खा घर भई अहिले पोल्यान्डमा बस्दै आउनुभएका सबिन श्रेष्ठले पठाउनु भएको रात्रिगन्थन यस्तो छ

सबै बुलबुलियन मनहरूलाई नमस्कार। केही समय भएको थियो, कार्यव्यस्तताका कारण कुनै रात्रिगन्थन लेख्ने समय मिलेको थिएन। आज सोसियल मिडिया फेसबुक चलाउँदै गर्दा अचानक एउटा समाचार देखेँ, नेपालीहरूले आफ्नै भाषा, संस्कृति र परम्पराहरू बिर्सिँदै गइरहेका छन्। त्यो समाचारले मनलाई यति गहिरोसँग छोयो कि कामबाट फर्किएपछि पनि त्यसको प्रभाव मनबाट हटेन। रात गहिरिँदै गयो, दिनभरिको कामले थकित शरीरले निन्द्रा देवीसँग सजिलै नाता जोड्न सकेन, अनि अन्ततः मनका केही भावना शब्दमा उतारेर बुलबुलमा लेख्न मन लाग्यो। मैले संसारका धेरै देशहरूबारे पढेको छु र केही देश देखेको पनि छु। त्यहाँ आधुनिकता आयो, प्रविधि आयो, जीवनशैली फेरियो, तर उनीहरूले आफ्ना भाषा, संस्कृति र परम्परालाई सँगै लिएर अघि बढे। उनीहरूका नयाँ पुस्ताले विश्वका अनेकन भाषा सिके तर मातृभाषा बिर्सिएनन्। उनीहरूले आधुनिक पोसाक लगाए तर आफ्नो राष्ट्रिय तथा सांस्कृतिक पोसाकप्रति गर्व गर्न छोडेनन्। उनीहरूले विकासलाई अँगाले तर आफ्नो पहिचानलाई कहिले बोझ ठानेनन्। हाम्रो समाजमा भने कहिलेकाहीँ उल्टो दृश्य देखिन्छ। जति आधुनिकताको चर्चा बढ्दै गयो, उति नै आफ्ना मौलिक परम्परा पुराना र अनावश्यक जस्ता ठानिन थाले। आफ्नै भाषा बोल्न लाज मान्ने, आफ्नै वेशभूषा लगाउन सङ्कोच गर्ने, आफ्नै संस्कृतिलाई पिछडिएको सोच्ने प्रवृत्ति बढ्दै गएको जस्तो लाग्छ। आधुनिक बन्नु नराम्रो होइन, तर आधुनिकताको नाममा ज्वरो काट्नु नै कस्तो प्रगति हो? साँच्चै हामीले विकासको दौडमा आफ्ना मातृभाषा र परम्परालाई कतै बिर्सिँदै गएका त होइन? नेपाल अनेक भाषा, संस्कृति र पहिचानको सुन्दर फुलबारी हो। नेवार, मगर, गुरुङ, लिम्बू, तामाङ, थारू र अन्य थुप्रै समुदायका आफ्नै भाषा, वेशभूषा, संस्कार छन्। आज धेरै ठाउँमा आफ्नै मातृभाषा बोल्न हिचकिचाउने र आफ्नै संस्कृतिलाई पुरानो ठान्ने प्रवृत्ति बढ्दै गएको जस्तो लाग्छ। यो कुरा सोच्दा म आफै पनि अलि लज्जित हुन्छु। म नेवार हुँ तर आफ्नै नेवारी भाषा राम्रोसँग बोल्न सक्दिनँ। त्यसरी यो प्रश्न अरूलाई मात्र होइन, मलाई पनि उस्तै गरी लागू हुन्छ। हामीले नयाँ पुस्तालाई संसार चिनाउन खोज्यौँ तर आफ्नै जरा चिनाउन कतै कम गऱ्यौँ कि? मातृभाषा केवल बोल्ने माध्यम होइन, त्यो त हाम्रो इतिहास, भावना, स्मृति र पहिचानको घर हो। भाषा हराउँदा शब्द मात्र हराउँदैनन्, पुस्तौँदेखि जोगिएका कथा, संस्कार र जीवनका अनुभूतिहरू पनि बिस्तारै हराउँदै जान्छन्। सायद अब समय आएको छ आधुनिक बन्ने तर आफ्नो पहिचान नबिर्सिने, नयाँ भाषा सिक्ने तर मातृभाषालाई माया गर्न नछाड्ने, संसारसँग जोडिने तर आफ्नो जरासँग सम्बन्ध पनि जोगाइराख्ने। किनकि विकासले हामीलाई अगाडि लैजान्छ तर पहिचानले हामी को हौँ भन्ने कुरा बचाइराख्छ। सबिन श्रेष्ठ, पालुङटार 4, गोर्खा, हाल पोल्यान्ड। सबिन श्रेष्ठको रात्रिगन्थनपछि अब पालो नेपाल घर मुगु भई दक्षिण कोरिया हाल लेख्नुभएको छ अमृत कार्किल। उहाँले एउटा गजल पठाउनु भएको छ, त्यसलाई वाचन गर्छु। झुपडीमा हिराको बास कहाँ हुन्छ र झुपडीमा हिराको बास कहाँ हुन्छ र औँसीलाई जुनको आस कहाँ हुन्छ र कहिले झर्नुपर्छ कहिले पलाउनुपर्छ, कहिले झर्नुपर्छ कहिले पलाउनुपर्छ, वसन्त नै बाह्रै मास कहाँ हुन्छ र औँसीलाई जुनको आस कहाँ हुन्छ र चोखो माया गर्नेहरू मनलाई मनले बुझ्ने गर्छन्, चोखो माया गर्नेहरू मनले मनलाई बुझ्ने गर्छन्, रूप मात्रै सधैँ खास कहाँ हुन्छ र औँसीलाई जुनको आस कहाँ हुन्छ र जिउँदै बाँचेर पनि पल पल मर्नुपर्छ, जिउँदै बाँचेर पनि पल पल मर्नुपर्छ, मरेपछि मात्रै लास कहाँ हुन्छ र औँसीलाई जुनको आस कहाँ हुन्छ र सिस्नु खोले पकाउँदैछिन् आज घरमा आमा, सिस्नु खोले पकाउँदैछिन् आज घरमा आमा, गरिबीमा मिठो गाँस कहाँ हुन्छ र औँसीलाई जुनको आस कहाँ हुन्छ र झुपडीमा हिराको बास कहाँ हुन्छ र। मुगु घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका अमृत कार्कीको गजल थियो यो, यसलाई मैले वाचन गरेँ। अब अर्को गजल छ दीपक लामिछानेको, दुर्दी दुई, लमजुङबाट पठाउनु भएको छ। म घाउ तिमी मलम हुनु स्वाभाविक हो, म घाउ तिमी मलम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। मेरो रित्तो गोजीमा मान्छेहरूको अचेल, मेरो रित्तो गोजीमा मान्छेहरूको अचेल, आवत जावत कम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। छोराले आमा बिरामी पर्दा यसो भन्यो, छोराले आमा बिरामी पर्दा यसो भन्यो, बुढो शरीरमा दम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। साँझ पख यी दुःखका गिलासमा पनि, साँझ पख यी दुःखका गिलासमा पनि यसो थोरै थोरै रम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। हिजो बेलुन हुन्थ्यो बच्चाको हातमा, हिजो बेलुन हुन्थ्यो बच्चाको हातमा, आजभोलि बम हुनु स्वाभाविक हो। म घाउ तिमी मलम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो।

0: दीपक लामिछानेको गजल मैले वाचन गरेँ, उहाँले पठाउनु भएको थियो दोर्दी दुई लमजुङबाट। अब एउटा सामग्री छ मसँग, चुलाचुली तिन पेल्टी मारी इलाम घर भई, अहिले दुबईबाट विनोद अधिकारीले पठाउनु भएको छ। बुलबुल नियमित सुन्छु, नमस्कार। सबै मनहरूको भावना सुन्न पाउँदा आनन्द लाग्छ। आज मैले फेरि एउटा गजल पठाएको छु, आशा छ वाचन हुनेछ भनेर लेख्नु भएको छ। उहाँको गजल यस्तो छ। हामीले साइनो गाँसेको वर्षौँ भएछ सानो, हामीले साइनो गाँसेको वर्षौँ भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौँ भएछ सानो। पुतली झैँ चञ्चल बानी याद आउँछ अझै, पुतली झैँ चञ्चल बानी याद आउँछ अझै, यी आँखा अघि नाचेको वर्षौँ भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौँ भएछ सानो। पुरानो छ तिम्रो याद मेटाउने तस्बिर पनि, पुरानो छ तिम्रो याद मेटाउने तस्बिर पनि, मैले अङ्गालोमा टाँसेको वर्षौँ भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौँ भएछ सानो। खरानी झैँ भएको छ कसलाई सुनाऊ खै, खरानी झैँ भएको छ कसलाई सुनाऊ खै, एक धरको सिन्दुर साँचेको वर्षौँ भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौँ भएछ सानो। पराईको हात समाई छोडी गयो मलाई आखिर, पराईको हात समाई छोडी गयो मलाई आखिर, एक्लै तडपिएर म बाँचेको वर्षौँ भएछ सानो। हामीले साइनो गाँसेको वर्षौँ भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौँ भएछ सानो। चुलाचुली तिन पेटीमारी इलाम घर भई, अहिले दुबईबाट विनोद अधिकारीले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरेँ। अब आजका लागि मैले ल्याएका सामग्रीहरू सकिएका छन्। साउनको पहिलो हप्ताको यो बुलबुल, आजदेखि हामीले फेरि पनि दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कारका लागि गजलहरूलाई वाचन गर्ने क्रम सुरु गरेका छौँ। हामीले वैशाख र जेठमा यो क्रम राखेका थियौँ, असार महिना रोकेका थियौँ भने साउन लागेपछि फेरि सुरु गर्छु भनेका थियौँ। यो महिनाभरि यो प्रतियोगिता रहि नै रहन्छ, भदौको 10 गते मात्र यसको नतिजा, अन्तिम नतिजा हामी सुनाउनेछौँ। तर साउनको अन्तिम हप्तामा चाहिँ कुन कुन गजल साउनभरिमा छनौट भयो भन्ने जानकारी अवश्य गराउनेछौँ। त्यसै गरी अर्को पुरस्कार स्वर्गीय प्रकाश उप्रेती स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार छ। यसमा हामीले मासिक रूपमा 3 जनालाई जनही 5,000 नगद पुरस्कार लेखनमा प्रोत्साहन गर्नको लागि प्रदान गर्दै आएका छौँ। 2083 वैशाखदेखि यो तरिकाले भइरहेको छ। त्यसो त यो पुरस्कार 2082 सुरुवातदेखि नै भइरहेको छ, तपाईँलाई सबैलाई जानकारी पनि छ। तपाईँले लेख्नुभएका उत्कृष्ट रात्रि गन्थनहरूमध्ये यो महिनाभरिमा पर्न सक्छ, किनभने 3 जनासम्मलाई दिइने पुरस्कार छ। त्यसैले आफ्नो कलमलाई निखार्नुहोस्, प्रतिभा पनि निखार्नुहोस् र पुरस्कार पनि जित्नुहोस् भनेर बुलबुल शुभेच्छा प्रकट गर्दछ। असार महिनाकोमा पनि यो प्रतियोगिता रहन सकेन, दुवै प्रतियोगिता रहन सकेन, वैशाख र जेठमा रहेको थियो। जेठको प्रतियोगिता हामीले जेठको अन्तिम साता निर्णय सुनाएर जेठमा पुरस्कार पाउनुहुने 3 जनालाई जेठको अन्तिम साता नै सो रकम हस्तान्तरण गरिसकेका छौँ। यति जानकारी गराएँ। तपाईँले बुलबुलमा गजल र पत्र पठाउनको लागि हाम्रो इमेल ठेगाना CHHAPROONEWS chapronews@gmail.com पठाइदिनु होला। हवस् त, आजको बुलबुलबाट प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै दैलेख घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका काजी प्रवासीको यो गजल वाचन गर्दै शुभरात्रि भन्छु। के पाइस के गुमाइस भनी नसोध्नु होला, के पाइस के गुमाइस भनी नसोध्नु होला, के खाइस के लाइस भनी नसोध्नु होला। कैयौँ चोट खाइयो फलामबाट खुकुरी बन्न, कैयौँ चोट खाइयो फलामबाट खुकुरी बन्न, कहाँ थिइस कहाँ आइस भनी नसोध्नु होला, के खाइस के लाइस भनी नसोध्नु होला। झारीभित्र ओझेल परेको सूर्यमुखी हुँ म, झारीभित्र ओझेल परेको सूर्यमुखी हुँ म, आजसम्म कहाँ हराइस भनी नसोध्नु होला, के खाइस के लाइस भनी नसोध्नु होला। गाउँ समाजले लखेट्नु लखेटेको हो मलाई, गाउँ समाजले लखेट्नु लखेटेको हो मलाई, धरतीमा कसरी अट्टाइस भनी नसोध्नु होला, के खाइस के लगाइस भनी नसोध्नु होला। आउलान बाडुल्कीहरू बेला बेलामा त्यहाँ, आउलान बाडुल्कीहरू बेला बेलामा त्यहाँ, फेरि के कसरी पठाइस भनी नसोध्नु होला, के पाइस के गुमाइस भनी नसोध्नु होला, के खाइस के लाइस भनी नसोध्नु होला।
1: बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुल एउटा इरानी चरा बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
3: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
2: 9805000700
3: 9460404344
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.
5: Elina, hami biye garam na.
6: Bakhar ta parte cham, kaha beko kura gareko?
5: Hami living together ma pani basna sakchau ni.
6: Pachi gaera dukha ta didainau ni.
5: Ya, yesto kura nagaru na.

0: ओए तँलाई घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन।
1: हिजो क्लासमा

तिमीहरू यो हस्टेलमा पढ्न आएको कि पढ्न आएको? आइन्दा तिमीहरूले

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदियौ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9865414.
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारे किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: Voice of Digital, entertaining the nation.

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: अनि तयो कागज के मेछि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लैबी?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लै र खलखाई।
3: अनि बैङ्गरी
4: बैङ्गरी
3: अँ
4: चर चाहिँ तली लालपर्दी
3: चम लालपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिस आफै न ब्याङ्क दे पनि जानकारी पिल पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल पर्यम
4: सतर्क तन ठगी तब दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरु होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
11: नाइन्टी फोर पॉइंट टू द मौली एफएम समुदाय को आवाज।

Cordon.

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058007000 98460 40344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: ब्याङ्की खैमत बिले क्यों दे एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आरी खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: व्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9856043234।
6: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153332।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5160।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल मा

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
6: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
6: हुन्छ हुन्छ दाई।
7: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827132042।
8: सामाजिक सञ्जाल जी छ्यानले झाँसी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेपक घटना तल आफै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
0: सूचना सूचना सूचना
12: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
12: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
12: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 9828280080 98

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0965637115 र 9841120740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.
3: अरे चटपट आयो, चटपट, हाँ चटपट आयो, चटपट।
4: अरे यो चटपटे वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
5: त्यही त फर्क्यो होला, छोड दे।
4: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
5: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के अरे
3: किन त्यसरी माया मारल बा

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827132042, 9542582000।
8: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दी वेबसाइट ना यूआरएल चेक लना आछा वा घटना तल आपी भई लागि समय समय रे आफै ना पासपोर्ट फेरदिल परिमो न्यू तो तारी शंख लैदी भिसा बैंगरी यही मरी तुरंत खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
12: सूचना सूचना सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याव घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
5: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
5: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
5: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9866373344।
8: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
8: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414।
0: ब्यास 3 प्रशासन चोक, दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
4: 98563 34 234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

यहाँहरू सुन्दै हुनुहुन्छ यहाँहरूको लोकप्रिय कार्यक्रम साहित्यिक कोसली, र आज हाम्रो पाहुना हुनुहुन्छ साहित्यिक व्यक्तित्व कथाकार हेम कुमार। उहाँका लाखौँ श्रोता दर्शक बिन्दुहरूमध्ये जो कोही पनि अहिले रेडियो अगाडि हुनुहुन्छ उहाँलाई मिठो माया नि सम्झना रहेको छ उहाँको। अब सुकिहाल्नुहोस् उहाँको आवाजबाट उहाँकै कथा।

0: बा त्यो तल बहिनी त अर्कैसँग बसिरहेछ नि।
1: कोसँग?
0: तल्लो जातको छ नि, त्यो टिचर बनाउँदो।
1: त त्यसलाई जसरी पनि खोक्र्याएर लैजाऊ, म त्यसलाई मुलाको साग निमोटे चाहिँ निमोटेर फ्याँक्दिन्छु। किन आएको यहाँ भित्र? रुक भित्र। तँलाई तेरो औकात थाहा छ? मेरो पैतालाको धुलो जतिको पनि हैसियत नराख्ने मान्छे भएर मेरै छोरी ताक्ने त

0: समीचो चौदह के में बोधे लोटरी पर दी रो बैंगे विवरण पी विषय मुई खातर खे हमरो
1: खै खै बहु कोई लोटरी भर दिल
2: आंगी समीचो लोटरी पर छाई गुदी
1: भर दी आ भर दी लोटरी खाली पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खै विषय खै मई विश्वास आलन होने खाले पनी आप विवरण खै मई आपिन खबै बने वित्तीय संस्था कोई पासवर्ड पिन खै मई आरी सुमी बैंक आप बने आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ
6: दाजु भाइको के को गफ गफ हुँदैछ
4: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846379131

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404.

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567719।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5160।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुन।

0: मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805700700
1: 9846404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: खै यार आफै प्लान बन्छ आफै लेटाउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार साँच्ची स्पाइटले आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरोजलाई मनपर्छ नि है
0: लुगा राम्रो भएर के गर्नु मान्छे मन पराउनु पऱ्यो नि
2: मान्छे त म मन पराउँछु नि के गरे वस्तै गर्दैन
3: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ नि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है
3: आएर हेर
4: ए के छ म्यान
0: कति लेट गरे यार
4: उसलाई कुरेर बसिरहेको थियो एकछिन भित्र जाने होइन
2: जम
5: आज कति राम्री देखेको यो आशुलाई

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास 4 किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816-16-13-26, 9846-0056-05, 9819-11-36-27, 0655-65-25।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
5: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9452-82-00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98446 39 39 31।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: VSR Digital, entertaining the nation.

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006505, 9819116327, 0635650025।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: मायालु तिमी कता छौ, मलाई सुन्ने बित्तिकै यो गीत साह्रै मन परेको, मुखमै झुन्डेको मेरो। यस्तो गीत चाहिँ कमै मात्रै बन्छ होइन, गीतको बोल नै मिठो हुनुपर्छ। भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले पनि बनाउँदैन मैले देखेको अनुसारले, अहिलेसम्म मैले काम गरेको अनुसारले। मैले फिल्म गरेको र भिडियो गरेको मलाई केही फरक छैन अहिले।
1: हामीले मेहनत चाहिँ 100% गरेको छौँ, मुभी जतिकै खर्च भएछ अनि मुभी भन्दै कम छैन यो सङ्ग। सरोजीले भन्नुभयो कि एक चाहिँ गीत छ यसले अलग गरौँ यार, नर्मल भन्दै अलग गरौँ भनेर भन्नुभयो। मैले भने ठिक छ, हामी सेट बनाऊ, यस्तो यस्तो कन्सेप्ट गरौँ। उहाँले भने हुन्छ राम्रो छ भनेर भने, यसमै सपोर्ट हो सबैको। अगर मैले चाहेर पनि यो हुनुपर्छ भन्ने चाहिँ हुँदैन नि त, सम्पूर्ण टिम मिल्न चाहन्छ, प्रोडक्सनबाट डाइरेक्सनबाट सबै टिमबाट एउटा टिम मिल्नुपर्छ।
2: पहिला गरेको भन्दा अलिक फरक तरिकाले मेरो प्रविधि उयो कोरस त्यही छ, सेट त्यही छ, मुभी तरिकाको सबै छ, तर यति फरक छ कि यसको सेट फरक छ। किनभने सेट बनाएर पनि म्युजिक भिडियो गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ मैले यो अलिकति फरक तरिकाले पानी सानी पारेर सेट बनाएर काम गरेको छु। विशेष यसमा एकदम अनि राजु आर्टलाई पनि मलाई एकदमै धन्यवाद दिन चाहन्छु, किनकि उहाँको मेहनत, उहाँले गर्नुभएको समय, उहाँले गर्नुभएको यो चिजले गर्दाखेरि पनि मलाई जहाँसम्म लाग्छ यो गीत पनि राम्रो हुन्छ होला।
3: अलिकति पहिलाभन्दा चाहिँ धेरै फरक शैलीमा, म आफूलाई पनि एकदमै एक्साइटेड छु होइन यो प्रोजेक्टमा चाहिँ। त्यही भएर विक्रम दाईसँग कुरो हुँदाखेरि अब तपाईँको जस यो ताल कन्सेप्ट एकदमै मलाई एकदमै रमाइलो लागेको छ, सरोजल दाईलाई पनि एकदम मन पऱ्यो भन्नुभएको थियो। त्यो माथि अब यो प्रोजेक्टमा अब सञ्जय दाई जस्तो अब एकदमै दामी क्यामराम्यान पनि हुनुहुन्छ, सो अब सबैसँग अब ठुलो एउटा प्रोजेक्ट अब वा हिस्सा हुन पाउँदा त हामीलाई पनि एकदम खुसी लाग्छ। सो त्यही हो, सबैजनालाई थ्याङ्क यू सो मच।
4: नेपाल वन परिवार उद्योग व्यवसाय सङ्घ तनहुको आग्रह, हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौँ निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो सङ्कट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जङ्गलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय सङ्घ तन।

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टीवी खरीद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्षको नेट टीवी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
4: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
3: 9805800700 7004604344

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: परिश अब मेजरको पासमा

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

द मौली डायरी मा मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। वर्तमान राजनीतिक परिवेशमा विपिवाद अझ सान्दर्भिक बन्दै गएको निष्कर्ष। 44 विपि स्मृति दिवसको अवसरमा तनहुमा विचार गोष्ठी सम्पन्न। मिर्गौलाका बिरामी विकद्वारा उपचारका लागि सहयोगको अपिल। सांसदको छड्के निरीक्षण। र अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा। अब समाचार विस्तारमा। बिपी विचार समाज तनहुको आयोजनामा 44 बिपी स्मृति दिवसका अवसरमा नेपालको समसामयिक राजनीतिक सन्दर्भ र बिपीवादको सान्दर्भिकता विषय एक दिने विचार गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ। समाजका सभापति प्रताप सिंह अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति हरिचरण पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पण्डितले जननायक बिपी नेपालका मात्र नभई तत्कालीन विश्व समाजवादी आन्दोलनका प्रभावशाली नेता मध्ये एक भएको उल्लेख गर्नुभयो। उहाँले बिपीले नेपालको राजनीतिक इतिहासमा राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादलाई स्पष्ट वैचारिक आधार प्रदान गरेको बताउँदै आजको राजनीतिक परिस्थितिमा बिपीवादको आवश्यकता झन बढ्दै गएको धारणा राख्नुभयो। गोष्ठीमा शिक्षक संघका पूर्व अध्यक्ष कमल भक्त पोखरेलले नेपाल अहिले राजनीतिक अस्थिरता, वैचारिक विचलन, सुशासनको अभाव, भ्रष्टाचार, युवा पलायन, बेरोजगारी र जनविश्वासको संकटबाट गुज्रिरहेको छ। त्यो अवस्थामा बिपीले अघि सारेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, नैतिक राजनीतिक विधिको शासन र जनउत्तरदायी शासन व्यवस्थाका सिद्धान्तहरू अत्यन्तै सान्दर्भिक बनेका छन्, उहाँको भनाइ थियो। कार्यक्रमका अध्यक्ष प्रताप सिंह अधिकारीले प्रजातन्त्रलाई केवल निर्वाचन सम्पन्न गर्ने व्यवस्थाका रूपमा नभई नागरिक स्वतन्त्रता, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, जिम्मेवार सरकार र सामाजिक न्याय सहितको जीवन पद्धतिका रूपमा व्याख्या गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार लोकतन्त्र बलियो हुन राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र, नैतिक नेतृत्व र जनता प्रतिको उत्तरदायित्व अपरिहार्य हुन्छ। उहाँले बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद राज्य नियन्त्रणको समाजवाद नभई उत्पादन, उद्यमशीलता र निजी क्षेत्रलाई सम्मान गर्दै राज्यले सामाजिक न्याय, समान अवसर, शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने अवधारणा भएको स्पष्ट पार्नुभयो। वर्तमान समयमा बढ्दो आर्थिक असमानता, बेरोजगारी र अवसरको असन्तुलन अन्त्य गर्न पनि बिपीको यही दृष्टिकोण उपयोगी हुने उहाँको भनाइ थियो। समाजका वरिष्ठ सदस्य रुद्रनिधि नैनावस्ती, इन्द्रबहादुर दराई, सोलबहादुर चितौरे, क्षेत्र नम्बर एकका सभापति केशर बहादुर गुरुङ लगायतले नेपालको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास, सुशासन, सामाजिक उत्तरदायित्व तथा बिपीको वैचारिक योगदानका विषयमा आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले राजनीतिक दलहरूले वैचारिक स्पष्टता, नैतिक आचरण र जनउत्तरदायित्वलाई प्राथमिकता दिन नसक्दा लोकतन्त्रप्रति जनविश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै बिपीको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा जननायक बिपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्विरमा पुष्पार्पण गरिएको थियो। साथै कोइरालासहित लोकतन्त्र र राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरूको सम्मानमा एक मिनट मौन धारण गरिएको थियो। कार्यक्रममा सञ्चालन बिपी विचार समाजका सदस्य कृष्ण प्रसाद सोतीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समाजका उपसभापति क्याप्टेन रेशम बहादुर गुरुङले गर्नुभएको थियो। दुवै मिर्गौलामा समस्या आएपछि आर्थिक अभावका कारण उपचारमा कठिनाई झेल्दै आउनुभएका लमजुङका एक युवकले आफ्नो जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको छ। लमजुङको मध्य नेपाल नगरपालिका साथ करफुटार निवासी 35 वर्षीय मिलन विकले दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेपछि परिवारको लालन पालन र आफ्नो स्वास्थ्य उपचारका लागि सार्वजनिक रूपमा सहयोगको गुहार लगाउनु भएको हो। वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा अत्याधिक कामको चापका कारण मिर्गौलामा समस्या देखिएपछि उहाँ 5 महिना अघि स्वदेश फर्कनु भएको थियो।
हाल उहाँको तनहुँको दमौली स्थित प्रादेशिक अस्पताल दमौलीमा साताको दुई पटक नियमित डायलिसिस भइरहेको छ। सरकारले डायलिसिस सेवा निशुल्क उपलब्ध गराए तापनि अस्पताल आवत जावत गर्न र नियमित औषधि खरिदका लागि आर्थिक स्रोत नहुँदा समस्या परेको पिकले बताउनुभयो। श्रीमतीले आफ्ना पतिलाई एउटा मृगौला दान गर्न तयार भए पनि मृगौला प्रत्यारोपण ट्रान्सप्लान्टका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवार आर्थिक दबावमा परेको छ। चिकित्सकका अनुसार प्रत्यारोपण र त्यसपछि एक वर्षसम्मका लागि औषधि उपचार गरी करिब 22 लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। 6 वर्षका छोरा र 1 वर्षकी नाबालक छोरीका बुबा विकले उपचार सम्भव भएकाले देश विदेशमा रहनुभएका सम्पूर्ण मनकारी तथा सहयोगी महानुभावहरूसँग आर्थिक सहायताका लागि अपिल गर्नुभएको छ। तनहुँको सदरमुकाम दमौलीमा बुधबार पत्रकार सम्मेलन गरेर सो अपिल गर्नुभएको हो। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भूमि प्रशासन कार्यालय तनहुँको मंगलबार छड्के निरीक्षण गर्नुभएको छ। कार्यालयका तल्लो तहका कर्मचारीबाट सेवाग्राहीसँग अनाधिकृत रूपमा घुस लिने गरेको गुनासो आएपछि कार्यालयको निरीक्षण गरिएको सांसद नेउपानेले बताउनुभयो। घुस नदिनुहोस्, घुस मागे चुप लागेर नबस्नुहोस्, 1 रुपियाँ पनि नदिनुहोस्, घुस लिने र दिने कुनै पनि बहाना स्वीकार्य हुँदैन, उहाँले भन्नुभयो। सांसद नेउपानेले कार्यालय प्रमुख राजेन्द्र प्रसाद पौडेलसँग भेट गरी सेवाग्राहीबाट घुस मागिएको गुनासो आउने अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभयो। कार्यालय प्रमुख पौडेलले कार्यालय परिसरमा बिचौलियाको प्रवेशलाई समेत नियन्त्रण गरिएको र आफूले कुनै पनि प्रकारको घुस नलिएको बताउनुभयो। सांसद नेउपानेले विगतको तुलनामा घुसखोरी सम्बन्धी गुनासो घटेको भए पनि पूर्ण रूपमा अन्त्य नभएको जानकारी आएपछि कार्यालयको अवस्थाबारे बुझ्न छड्के निरीक्षणमा आएको बताउनुभयो। सांसद नेउपानेले सेवाग्राही गुनासो पनि सुन्नु भएको थियो। सांसद नेउपानेले भन्नुभयो, घुस र अनियमितताको स्थान हुँदैन, पैसा नदिनुहोस्, घुस मागेमा तत्कालै सार्वजनिक गर्नुहोस्। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले मालपोत कार्यालयको निरीक्षण गरिरहेको बिचौलियालाई कार्यालयभित्र पस्न निषेध गरिएको बताउनुभयो। घुस मागेमा तत्काल जानकारी दिन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी तिवारीले आग्रह गर्नुभयो। शासकीय सुधार अन्तर्गतका संघ सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा मालपोत लगायत कुनै पनि कार्यालयमा बिचौलिया प्रवेश गर्न नदिएको उहाँले बताउनुभयो। अब विदेशको खबर। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी 10% विश्वव्यापी आयात शुल्कको अवधि यसै साता सम्पन्न हुन लागेको बेला संयुक्त राज्य अमेरिकाले दर्जनौ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी प्रशासनले जबरजस्ती श्रम विरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब 60 व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्क सम्बन्धी निर्णय हुने संकेत गर्दै समय सीमा भने खुलाउनु भएन। उहाँका अनुसार जबरजस्ती श्रमसँग सम्बन्धित विषयमा अमेरिकी व्यापार नीति अनुसार थप कदम चालिनेछ। सर्वोच्च अदालतले यस वर्ष ट्रम्प प्रशासनको शुल्क व्यवस्थाको एक भाग खारेज गरेपछि फेब्रुअरीदेखि लागू गरिएको 10% अस्थायी विश्वव्यापी आयात शुल्क शुक्रबारबाट समाप्त हुँदैछ। विश्लेषकका अनुसार त्यसको स्थानमा 10-12.5% नयाँ शुल्क लागू हुन सक्छ। नयाँ व्यवस्था अन्तर्गत क्यानाडा, युरोपेली संघ, मेक्सिको, ताइवान र बेलायतबाट हुने अमेरिकी आयातमा 10% शुल्क कायम रहने अनुमान गरिएको छ। चीन, भारत, जापान लगायत 40 भन्दा बढी प्रमुख अर्थतन्त्रबाट आयात हुने वस्तुमा 12.5% शुल्क लाग्न सक्ने बताइएको छ। युरोपेली संघ ईयूले भने यस्तो शुल्कलाई अन्यायपूर्ण हुने बताउँदै असन्तुष्टि जनाइसकेको छ। ट्रम्प प्रशासनले पछिल्ला दिनमा व्यापारिक दबावलाई थप तीव्र बनाएको छ। गत साता ब्राजिलका केही वस्तुमा 25% नयाँ शुल्क घोषणा गरिएको थियो भने क्यानाडाका धेरै उत्पादनमा 50% कर 30 दिनपछि लागू हुने निर्णय सार्वजनिक गरिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सबै विकल्प खुल्ला राखिएको बताउँदै सम्भावित व्यापार सम्झौताका लागि ट्रम्पसँग आगामी सातामा वार्ता तीव्र बनाउने सहमति भएको जानकारी दिनुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले आयातित जेनेरिक औषधिमा क्षेत्रगत नयाँ शुल्क घोषणा गर्नुभएको छ। उहाँका अनुसार सन् 2028 अगस्तदेखि यस्ता औषधिमा 100% शुल्क लाग्नेछ र
यसलाई सन् 2029 200% पुर्याइने योजना छ। तर अमेरिकी उत्पादनलाई प्रोत्साहन दिन आगामी अगस्तदेखि केही समयका लागि ती औषधिमा शुल्क शून्यमा झारिने पनि उहाँले बताउनु भएको छ। अमेरिकी प्रशासनले जबरजस्ती श्रम सम्बन्धी नयाँ व्यापारी कार्यवाहीले अमेरिकी आयातको ठुलो हिस्सा समेट्ने र त्यसले विश्व व्यापारमा पुनः तनाव बढाउने जनाएको छ। उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको समीक्षा भइरहेको बेला अमेरिका र मेक्सिको बीच वार्ता तीव्र बने पनि क्यानाडासँगको छलफल अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। व्यापार प्रतिनिधि ग्रियर यसै साता सम्झौता सम्बन्धी छलफलका लागि मेक्सिको जाने कार्यक्रम छ। व्यापार कानूनका जानकारले सन् 1930 ट्यारिफ एनको धारा 338 प्रयोग गरी क्यानाडामाथि दबाव बढाउने अमेरिकी रणनीतिले दुई देशबीच थप तनाव उत्पन्न गर्न सक्ने बताएका छन्। उनीहरूका अनुसार यसले दुवै मुलुकबीच प्रतिशोधात्मक व्यापारिक कदमको चक्र सुरु हुने जोखिम बढाएको छ। यता ब्राजिलका वस्तुमाथि 25% अमेरिकी शुल्क लागू गर्ने निर्णयले पनि नयाँ विवाद सिर्जना गरेको छ। ब्राजिलको आगामी राष्ट्रपतीय निर्वाचन अघि लागू हुन लागेको उक्त शुल्कबाट गाईको मासु, कफी र केही विमानका पूर्जा जस्ता सीमित वस्तु भने छुटमा रहनेछन्। तर ब्राजिल स्थित अमेरिकन चेम्बर अफ कमर्सले नयाँ व्यवस्थाले ब्राजिललाई अमेरिकी बजार पहुँचका हिसाबले सबैभन्दा बढी प्रतिबन्ध सामना गर्ने मुलुकमध्ये एक बनाउने र 11 अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात प्रभावित हुन सक्ने चेतावनी दिएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

वर्तमान राजनीतिक परिवेशमा विवाद अझ सान्दर्भिक बन्दै गएको निष्कर्ष 44 औं बिपी स्मृति दिवसका अवसरमा तनहुँमा विचार गोष्ठी सम्पन्न। मिर्गौलाका बिरामी विकद्वारा उपचारका लागि सहयोगको अपिल। सांसदको छड्के निरीक्षण। र अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा। हस् त दमौली डायरी अहिलेलाई सकिएको छ। दमौली एफएम 94.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846 41 633, 9817 15 089, 9864 64 0 33 85।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: No! No! No!
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9560443।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: अनि तयो कागज केमे छिवा
2: अ झिल्काई
1: कुनै पर्सनल नम्बर ब्लक लै वदि
2: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: अ
2: चर चाहिँ तली लल्पर्दि
1: चमलल पर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफैन बैंक दे पनि जानकारी पिन परिम दे आफैन बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब दक्या जोगिना
3: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी
5: हो र कति खोजे पदम चोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373444
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
11: 9560443634
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजुभाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
14: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656540459 मोबाइल नम्बर 9803880384 9846739

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805315332।
2: समुदायको आवाज।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Ingo Festivity Offer. अब Pound Host 1 वर्षको 200 Mbps Internet TV साथ में Dual Band Router, Nokia Beacon 1.1 Mesh Router र Net TV Set Top Box. मात्र रु 1200 प्रति महिनामा. शर्तहरू लागू हुने छन्. छिटो भनेकै World Link.
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि. इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ. मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि.
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो.
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्.
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा. आजै सम्पर्क गर्नुहोस्
3: 9827848448, 9846554595 र 9840611818.
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्.
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि.
5: ए कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको.
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन. हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि.
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन.
4: मेरो नि त्यस्तै भएको थियो. अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ. छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्. हजुर पनि त्यही जानुस् न.
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ. त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला.
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9799549080 र 9829157713. फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन.

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिच्यो 14 बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
5: खै खै बौ कोइ लोटी भर्दिलुवा
6: आंगी समिच्यो लोटी पर्दिउ छाम्तै गुदि
5: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै कुए पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
7: सतर्कता न ठगदिब दे क्या बजैन।
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
10: माखमली चोली माथि
11: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: World Inco festivity offer of a pound host 1 barsa ko 200 mbps internet and net tv sath ma dual band router nokia beacon 1.1 mesh router ra net tv set up box matra ru 1200 prati mahina ma sarth haru lagu hune chan chito banekai World Inc.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 58 00 700,
0: 98 460 40 344।
7: दमौली FM 94.2, समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 06565625025।
3: It's a goal!
4: Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ।

0: दौराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9858000700,
2: 9460404.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625-63-715 र 98-41-12-07-40।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565 63 19, 98 560 27 319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: ९४.२ दमौली एफएम समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
2: हिमस्टार फर अ कम्प्लिट होम।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
4: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805615।
5: दमौली FM 94.2 समुदायको आवाज।

यो एक्लो जीवन कसरी बिताउने भगवान्? बुढेसकालमा सहारा दिने कोही छैन, दुःख पर्दा साथ दिने कोही छैन, धन सम्पत्ति माया मोह व्यर्थै रहेछ, हामीलाई साथ दिने केवल हजुर मात्र हुनुहुन्छ। हजुरलाई कोटि कोटि प्रणाम छ भगवान्, हजुरलाई कोटि कोटि प्रणाम छ, हजुरलाई कोटि कोटि प्रणाम छ भगवान्।